0: संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। आजै विभिन्न चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ। बिहान 10 बजे बस्ने पूर्वाधार विकास समितिको बैठक बस्दैछ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान 9 बजे र बिहान 11:30 बजे आर्थिक मामला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्नेछ। काभ्रे सुनकोशी नदीमा हेलिएका दम्पतीमध्ये 67 वर्षीय तिलकुमारी पराजुलीको शव भेटिएको छ। यही बुधबार साँझ नदीमा विपत्ता भएकी मण्डन देव पुरुष सातकी पराजुलीको शव ओखलढुङ्गा नजिकै भेटिएको प्रहरीले जनाएको हो। तिलकुमारीसँगै विपत्ता भएका उहाँका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको प्रहरी इन्स्पेक्टर कविन राईले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ।
1: मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
2: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउनु प्रदेश सरकारले कति पनि दिने छैन।
1: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ
2: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो, यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ, त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु। हाम्रा सुरक्षाकर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु।
1: तारजाली बोरा लगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ। आचार्यले सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ।
0: महोत्तरी गाउँपालिका एक वर्षमा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अल्पत्र हुँदा स्थानीयलाई शास्ति भएको छ।
1: जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर बिघही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन सकिम्पूर्ण बन्द गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घन्टौँसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रमसम्म 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुर धामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुर धामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तम्घासमा जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र बानियाको कम्पनीले 92% मात्रै गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
3: उसले काम गर्छै गर्दैन कन्ट्राक्टरले
4: गर्छु भनिरहेछ
3: होइन भनेको होइन गरे कि गरेन
4: टाइममा त घुम्नु
3: छैन रद्द गरिदिनु कति पैसाको काम बाँकी छ अब
4: छोडो
3: नयाँ टेन्डर खोलिदिनु रिटेन्डर त तुरन्तै गरिदिनु उसले काम गर्ने कन्ट्राक्टर
5: गरिदिउँ है जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको तपाईँ ठेक्का तोडिदिउँ त भन्नुभयो
3: सम्भव होला कि मतलब छैन जसको होस्
6: यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
7: एफबीएस कुल धर्म रेडियो।

0: प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह उल्टो बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थाको नमिलेको तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायु सेवा निगम र दुग्ध विकास संस्थानका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको तथ्याङ्कमा उहाँले प्रश्न गर्नुभएको छ।
1: यो दूध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ, वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झर्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको, प्रधानमन्त्रीले यस्तो कुरामा बलमा लिने हो भनेको बाबा, कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ, नेपाल वायु सेवा निगमको, नेपाल वायु सेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ, करिब करिब करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
0: सभापति थापाले हेटौडा कपडा कारखानाका तस्विरभित्र लुकेको तथ्याङ्कको जानकारी दिनुभएको छ।
1: हेटौडा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दो रहेछ भने 1.6 करोड, 90 करोड मिटर कपडा चाहिन्छ, 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा, नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब करिब उनीहरूको 30-40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किनभने यति धेरै चोरी पैठारी हुन्छ। नेपालको इस्यु हेटौडाको टेक्सटाइलको होइन, नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटेटिभ हुन सकिरहेका छैनन्।
0: सुकुम्बासीका 3,000 घर भत्काएपछि 9 जना पीड़ितले ज्यान गुमाएको, सयौं बालबालिकाको बिचल्ली भइरहेको भन्दै सरकार संवेदनहीन बनेको उहाँको टिप्पणी छ।
1: करुणा राख्नु पर्दैन, संवेदना राख्नु पर्दैन, त्यो समभाव राख्नु पर्दैन, ती सबैप्रतिको एउटा प्रेम हुनु पर्दैन, ती आफ्ना मतदाता हुन् कि होइनन् त्यसरी मात्र हेर्ने हो। डोजर चल्यो फोटो आउँछ, छापा आन्यो फोटो आउँछ, सबै फोटोको पछि मात्र कुद्ने हो, समाचारको पछि मात्र कुद्ने हो। यो चरम असंवेदनशीलता, यो स्टन्टबाजी, यो लाइकको पछाडि कुद्ने यो प्रवृत्ति जुन छ, यो हेर्दा सामान्य लाग्छ, तर यसले अघि मैले भनेको जस्तै बिस्तार के हुँदै जान्छ, नागरिकहरूको छटपटाहट बढ्दै जान्छ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तम्घास जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र बानियाको कम्पनीले 92% मात्रै गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
2: उसले काम गर्छै गर्दैन, कन्ट्राक्टरले
3: गर्छु
2: भनिरहेछ, रद्द गरिदिनु, कति पैसाको काम बाँकी छ, अब काम गर्ने कन्ट्राक्टर
4: जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको, तर ठेक्का तोडिदिउँ त भन्नुभयो,
2: मतलब छैन जसको होस्, यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या, हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
0: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्रै भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न गर्नु भएको थियो। कञ्चनपुरमा गएको 4 वर्षमा सवारी दुर्घटनाका कारण 154 जनाले ज्यान गुमाएका छन्।
5: जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष 2079-80 यता हालसम्म सवारी दुर्घटनामा परेर 154 जनाले ज्यान गुमाउनका साथै 1,784 जना घाइते भएका छन्। कञ्चनपुरमा आर्थिक वर्ष 2079-80 सवारी दुर्घटनाबाट 43 जनाको मृत्यु र 59 जना घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2080-81 32 जनाको मृत्यु र 74 घाइते भएका छन्। आर्थिक वर्ष 81-82 38 जनाको मृत्यु र 773 जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। गत वर्ष 82-83 कञ्चनपुरमा 564 वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर 41 जनाको मृत्यु र 878 जना घाइते भएको तथ्याङ्क छ। बितेका 3 वर्षमा यहाँ 35,861 सवारीलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कार्यवाही गरिएको छ। गत आर्थिक वर्षमा मात्र ट्राफिक कार्यवाहीबाट कञ्चनपुरमा 59,14,500 राजस्व संकलन भएको थियो।
0: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड़ लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवाको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत सक्ने गरेका छन्। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले श्रद्धालुहरू व्रत पूजापाठ दान लगायतका कर्म गर्ने गर्दछन्। हवस्त, खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रमुख विपक्षी दल काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह उल्टो बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थाको नमिलेको तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायु सेवा निगम र दुग्ध विकास संस्थानका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको तथ्याङ्कमा उहाँले प्रश्न गर्नुभएको छ।
4: यो दूध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झऱ्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो कुरामा अलमल लिने हो भनेको बाबा, कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसेज पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ, नेपाल वायु सेवा निगमको, नेपाल वायु सेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ। करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
3: सभापति थापाले हेटौडा कपडा कारखानाका तस्विरभित्र लुकेको तथ्याङ्कको जानकारी दिनुभएको छ।
4: हेटौडा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दो रहेछ भने 1.6 करोड, 90 करोड मिटर कपडा चाहिन्छ। 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा, नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब उनीहरूको 30-40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किनभने यति धेरै चोरी पैठारी हुन्छ। नेपालको इस्यु हेटौडाको टेक्सटाइलको होइन, नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटेटिभ हुन सकिरहेका छैनन्।
3: सुकुम्बासीका 3,000 घर भत्काएपछि 9 जना पीडितले ज्यान गुमाएको, सयौं बाल बालिकाको बिचल्ली भइरहेको भन्दै सरकार संवेदनहीन बनेको उहाँको टिप्पणी छ।
4: करुणा राख्नु पर्दैन, संवेदना राख्नु पर्दैन, त्यो समभाव राख्नु पर्दैन, ती सबैप्रतिको एउटा प्रेम हुनु पर्दैन, ती आफ्ना मतदाता हुन् कि होइनन् त्यसरी मात्र हेर्ने हो। डोजर चल्यो फोटो आउँछ, छापा आन्यो फोटो आउँछ, सबै फोटोको पछि मात्रै कुद्ने हो, समाचारको पछि मात्र कुद्ने हो। यो चरम असंवेदनशीलता, यो स्टन्टबाजी, यो लाइकको पछाडि कुद्ने यो प्रवृत्ति जुन छ यो हेर्दा सामान्य लाग्छ, तर यसले अघि मैले भनेको जस्तै बिस्तार के हुँदै जान्छ, नागरिकहरूको छटपटाट बढ्दै जान्छ।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तम्घास जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र बानियाको कम्पनीले 92% मात्रै गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
5: उसले काम गर्छ कि गर्दैन कन्ट्राक्टरले?
6: गर्छु
5: भनिरहेछ। रद्द गरिदिनु, कति पैसाको काम बाँकी छ? अब
7: जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको, तपाईँ ठेक्का तोडिदिउँ त भन्नुभयो, सम्भव होला कि?
5: मतलब छैन, जसको यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या, हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
3: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्रै भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न गर्नु भएको थियो। कञ्चनपुरमा गएको 4 वर्षमा सवारी दुर्घटनाका कारण 154 जनाले ज्यान गुमाएका छन्।
8: जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष 2070 यता हालसम्म सवारी दुर्घटनामा परेर 154 जनाले ज्यान गुमाउनका साथै 1,784 जना घाइते भएका छन्। कञ्चनपुरमा आर्थिक वर्ष 2070 सवारी दुर्घटनाबाट 43 जनाको मृत्यु र 59 जना घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2080-81 32 जनाको मृत्यु र 74 घाइते भएका छन्। आर्थिक वर्ष 81-82 38 जनाको मृत्यु र 773 जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। गत वर्ष 82-83 कञ्चनपुरमा 564 सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर 41 जनाको मृत्यु र 878 जना घाइते भएको तथ्याङ्क छ। बितेका 3 वर्षमा यहाँ 35,861 सवारीलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कार्यवाही गरिएको छ। गत आर्थिक वर्षमा मात्र ट्राफिक कार्यवाहीबाट कञ्चनपुरमा 59,14,500 राजस्व संकलन भएको थियो।
3: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवाको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत सक्ने गरेका छन्। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले श्रद्धालुहरू व्रत पूजापाठ दान लगायतका कर्म गर्ने गर्दछन्। हवस् त, खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अविरल वर्षाका कारण आएको लेदो र पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो। नार्के क्षेत्रमा माथिबाट आएको लेदो र पहिरोले सड़क ठूलो मात्रामा पुरिएको छ। पहिरो पन्छाएर सड़क खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि काठमाडौँबाट पूर्वतर्फ जाने र पूर्वबाट काठमाडौँ आउँदै गरेका सवारी साधन बाटैमा रोकिएका छन्। काठमाडौँबाट गएका सवारी साधन भकुण्डे र पूर्वबाट आएका सवारी साधन खुरकोटमा रोकिएका छन्। वर्षा जारी रहेकाले थप पहिरोको जोखिम रहेको भन्दै काभ्रे र सिन्धुली प्रहरीले सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीका पिता होरे मेसीको 68 वर्षको उमेरमा निधन भएको छ। रोजारियोमा उपचाररत उहाँको निधन भएको हो। होरे मेसीको निधनप्रति अर्जेन्टिनी फुटबल एसोसिएसन र बार्सिलोनाले दुःख व्यक्त गर्दै मेसी परिवारप्रति समवेदना प्रकट गरेका छन्। होरे मेसी लियोनल मेसीका पिता मात्रै नभई उहाँको फुटबल करियरका प्रमुख मार्गदर्शक पनि हुनुहुन्थ्यो। मेसी 13 वर्षको हुँदा उहाँलाई अर्जेन्टिनाबाट स्पेन लैजान र बार्सिलोनाको युवा एकाडेमीमा आबद्ध गराउन पनि उहाँको महत्वपूर्ण भूमिका थियो। पछि होरेले लियोनल मेसीको एजेन्टका रूपमा समेत काम गर्नु भएको थियो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता र वैज्ञानिक सेवा शुल्क निर्धारण सहित 15 बुधे माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले भने अवैध शुल्क असुली, ठगी, श्रमिक शोषण, बिचौलियाको प्रभाव र श्रमिक प्रति जवाफदेहिता नभएको भन्दै म्यान पावर कम्पनीलाई कार्यवाही गरिएको जनाएको छ। हामीले संघका अध्यक्ष डिक बहादुर खत्रीसँग कुरा गरेका छौं।
4: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ। नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
5: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो। त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानून मात्रै हेरेर हुँदैन।
4: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
5: यहाँनिर विषय कहाँ के हो त भन्दा, वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय, त्यो निकाय कम्प्लिटली अक्षरश कानुनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ। त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नु पर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरश पालना गरौँ भन्या हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
4: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायको टाउकोमा थोपरिएको छ भन्नुभएको छ। ती नीति चाहिँ के हुन् त?
5: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षण कालका निम्ति भनेर ल्याइएको निर्णय थियो, त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षण कालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो। त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो, त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। प्रिभिस अफ टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो, त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठुलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पुरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा। र अर्को, हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ, त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
3: गाजाको दीर्घकालीन पुनर्निर्माणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुधे योजनामा सहमति जुट्ने सम्भावना कमजोर बनेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म गाजाबाट आफ्ना सेना नहटाउने बताउनु भएको छ। तर हमासले इजरायली सेना गाजाबाट हटेपछि मात्रै आफ्ना भारी हतियार बुझाउने बताएको छ। दुवै पक्ष आफ्नो अडानमा रहेपछि ट्रम्पको योजना कार्यान्वयनमा चुनौती देखिएको हो। यसैबीच जेरुसलम स्थित अमेरिकी दूतावासका पूर्व कार्यवाहक राजदूत माइकल राटनीले अमेरिकी राष्ट्रपति ट्रम्पले योजना अघि सार्न हतार गरेको बताउनु भएको
2: छ. The war has ground on despite the ceasefire. It's been extraordinarily frustrating for all parties involved. This 15-point plan, another highly flawed element, but touching on a key issue, which is disarmament of Hamas, was announced to great fanfare. Once again, President Trump announced it as though it had already been implemented successfully.

ओझल को आई रहे तिम्रो छिन छिन आतुर छन ओठहरू तिम्रै नाम लिन थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै यतै कतै छौ जस्तो लाग्छ किन।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुनेछ. प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग बिहान 11 बजे भेटवार्ता गर्नुहुनेछ. त्यसपछि चीनिया राजदूतसँग भेटवार्ता गर्ने कार्यक्रम छ. परराष्ट्र मन्त्रालयका अनुसार दुवै भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुनेछ. प्रधानमन्त्री शाहले भोलि अमेरिकी दूतावासका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ. प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ. बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने र मन्त्रालयगत मौखिक प्रश्नको जवाब सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ. बैठकमा अर्थमन्त्री डाक्टर श्रोणी मुवागले कर्मचारी सञ्चय कोष सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुनेछ. कानून मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी विधेयक पेश गर्नुहुनेछ. यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुनेछ. परराष्ट्र तथा युवा श्रम र रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाब पनि सम्बन्धित मन्त्रीले दिनुहुनेछ. काभ्रेको बीपी राजमार्गमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ. रोशी नौ पिन्थली नार्केमा लेदोसहितको पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो. पहिरो हटाएपछि अहिले राजमार्गमा दुवैतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ. तर वर्षा भइरहेकाले फेरि पहिरो र लेदो खस्ने जोखिम छ. प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु र चालकलाई सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ. नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय संघ सभाले 1 वर्षको अवधिमा 1,20,07,000 बक्यौता उठाएको छ.
4: शाखाले आर्थिक वर्ष 2082-83 771 ग्राहकबाट सोक बक्यौता उठाएको हो. प्राधिकरणको खादबारी वितरण केन्द्रका प्रमुख बाबुराम चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र 4 लाख भन्दा बढी बक्यौता उठाएको छ. प्राधिकरणले सदरमुकाम खादबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो. विद्युत प्राधिकरण खादबारी वितरण केन्द्रले आर्थिक वर्ष 2081-82 66,74,000 बक्यौता उठाएको थियो. जिल्लामा 31,590 ग्राहक रहेका छन्. जिल्लामा उत्पादित 46 मेगावाट विद्युत मध्ये 6 मेगावाट मात्र खपत भएको छ. संखसभामा 80% भूभागमा विद्युत विस्तार भइसकेको छ. विद्युत सेवाभर पर्दो बनाउन तुमलिङटार र बानेश्वरमा 220 केभीको सबस्टेशन गत वर्षदेखि नै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ. जिल्लाको सिरिचोङ मकालु गोटखोला र सभा पोखरी गाउँपालिकाका केही वडामा विद्युत सेवा विस्तार हुन बाँकी छ.
3: इरानले पूर्व रिभोल्युसनरी गार्ड्सका कमाण्डर मोहसिन रेसाईलाई महत्वपूर्ण रणनीतिक जिम्मेवारी दिएको छ. रेसाईले अमेरिका र इजरायलसँगको द्वन्द्वबारे हुने वार्ताको दिशामा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ. पूर्व अमेरिकी नौसेना क्याप्टन केभिन आयरका अनुसार रेसाईले होर्मुज जलमार्गलाई महत्वपूर्ण रणनीतिक दबावका रूपमा प्रयोग गर्न सक्नुहुनेछ.
5: I understand his perspective because if they were to control the Strait of Hormuz legally or illegally and were able to charge tolls going in and out, it would have a fantastic positive effect on their economy.
3: गाजाको दीर्घकालीन पुनर्निर्माणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुँदे योजनामा सहमति जुट्ने सम्भावना कमजोर बनेको छ. इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म गाजाबाट आफ्ना सेना नहटाउने बताउनु भएको छ. तर हमासले इजरायली सेना गाजाबाट हटेपछि मात्रै आफ्ना भारी हतियार बुझाउने बताएको छ. दुवै पक्ष आफ्नो अडानमा रहेपछि ट्रम्पको योजना कार्यान्वयनमा चुनौती देखिएको हो. यसैबीच जेरुसलम स्थित अमेरिकी दूतावासका पूर्व कार्यवाहक राजदूत माइकल राटनीले अमेरिकी राष्ट्रपति ट्रम्पले योजना अघि सार्न हतार गरेको बताउनु भएको छ.
6: As the war has ground on despite the ceasefire, it's been extraordinarily frustrating for all parties involved. This 15-point plan, another highly flawed element but touching on a key issue, which is disarmament of Hamas, was announced to great fanfare. Once again, President Trump announced it as though it had already been implemented successfully, but it's sort of embarrassing for almost everybody involved in it now.
3: भोलिदेखि नाइमा मोबिलिटी एक्सपो 2026 सुरु हुँदैछ. तयारीको अन्तिम दिन आज रहँदा विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ. आयोजकका अनुसार अहिलेसम्म स्टल निर्माणको 50-60% काम सकिएको छ. बाँकी काम पनि बेलुकासम्म सकिने अपेक्षा छ. एक्सपोमा आउने आगन्तुकका लागि पार्किङको समेत व्यवस्था गरिएको छ. प्रिकुटी मण्डपसँगै नेपाल पुलिस क्लबको भूमिगत पार्किङ पनि प्रयोगमा ल्याइने आयोजकले जनाएको छ. यसपटक एक्सपोमा 55 ब्रान्डका सवारी साधन राखिनेछन्. त्यसमध्ये करिब 40 नयाँ मोडल सार्वजनिक तथा लन्च हुने आयोजकको भनाइ छ। आगन्तुकका लागि डिजिटल टिकटको व्यवस्था गरिएको छ भने टिकटमा 50% क्याशब्याकको सुविधा पनि राखिएको छ। एक्सपोमा फुड कोर्ट र मनोरञ्जनका कार्यक्रम समेत हुनेछन्। नाइमा मोबिलिटी एक्सपोको यो दोस्रो संस्करण हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સ્થાનીય સમુદાયમાં
1: મિલાઈ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको स्थायी पुनर्स्थापना र भूस्वामित्वको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ. मोर्चाले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउने काम रोक्न, विस्थापित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्संरचना गर्न र घर टहरा तथा सामानमा भएको क्षतिको उचित क्षतिप्रति दिन माग गरेको छ. मोर्चाले मनहरा क्षेत्रमा ध्यानाकर्षण कार्यक्रम, विभिन्न स्थानीय तह र सरकारी निकायमा ज्ञापन पत्र बुझाउने तथा भदौ 4 गते माइतीघरमा खबरदारी सभा गर्ने कार्यक्रम तय गरेको छ. यस्तै भदौ 12 गतेदेखि अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह र धरना सुरु गर्ने मोर्चाले जनाएको छ. गएको एक दिनमा देशभर भएका गाडी दुर्घटनामा 5 जनाको मृत्यु हुँदा 127 जना घाइते भएका छन्. प्रहरी प्रधान कार्यालयले लुम्बिनी र कोशी प्रदेशका सवारी दुर्घटनामा 2-2 जनाको ज्यान गएको जनाएको छ. घाइते हुनेमा सबभन्दा बढी मध्य प्रदेशका छन्. गएको एक दिनमा काठमाडौँ उपत्यकामा 27 र कोशी प्रदेशमा 20 जना घाइते भएका छन्. यस्तै चितवनमा 1 जनाको मृत्यु भएको छ. लुम्बिनीमा 14 जना घाइते भएका छन्. यो अवधिमा गण्डकी प्रदेश भने गाडी दुर्घटनामा कुनै हताहती नहुने प्रदेश भएको छ. कर्णालीमा 1 जना घाइते हुँदा सुदूरपश्चिममा 5 जना घाइते भएका छन्. गाडी दुर्घटनामा झापा, चितवन, दाङ र रूपन्देहीमा 5 जनाको मृत्यु भएको हो. यस्तै पाल्पामा जीप दुर्घटना हुँदा 10 जना घाइते भएका छन्. तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा पिकअप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ. मुस्ताङ पिकअप जीप अनियन्त्रित भई सडकबाट 100 मिटर तल खसेर दुर्घटना हुँदा चालकसहित 10 जना घाइते भएका छन्। घाइतेमध्ये 1 जनाको अवस्था गम्भीर र 9 जनाको अवस्था मध्यम रहेको छ. घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ. भोजपुरको सोडानन्द नगरपालिकाले 3 करोड रुपियाँमा प्राङ्गरिक कफी खेती विस्तार गरेको छ. गएको वर्ष कफी कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले 1,65,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो. किसानको लागत साझेदारीसहित परियोजनाको कुल आकार 2,89,00,000 रुपियाँ रहेको नगरपालिकाले जनाएको छ. किसानलाई प्रोत्साहन गर्न 273 थान मेली टिनेरसँगै अन्य कृषि औजार वितरण गरिएको नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनु भएको छ.
4: समृद्धिसँगै जोडिएको कुरा हो. यसले रोजगारी पनि सिर्जना गर्छ र यसले आय आर्जन पनि बढाउँछ. कार्यक्रम मार्फत यदि हामीले भनेअनुसारको यदि सक्सेस भयो भने लगभग 1,000 जना मान्छेले रोजगारी प्राप्त गर्न सक्छ. यो नगरपालिकाभित्र न्यूनतम यदि मान्छेले रोजगारी दिन सकिन्छ.
3: सडानन्द नगरपालिकाका 14 वडामध्ये 13 वडामा कफी विस्तार भइरहेको छ. साउनको अन्तिम सोमबार आज बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको कुहिचो लागेको छ. पानी परे पनि भक्तजन लामबद्ध भएर शिवालयमा दर्शन गरेका छन्। पशुपतिनाथ मन्दिरका 4 ढोका बिहान 3 बजेदेखि खोलिएको छ. दर्शनका लागि गौशालादेखि गौरीनगरसम्म भक्तजनको लाम्ब लागेको छ. दर्शनार्थीको उत्साह र सुरक्षित दर्शनका लागि प्रहरी, सशस्त्र नेपाली सेना र ट्राफिक प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ. भक्तजनका लागि प्राथमिक उपचार र निशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ. पशुपतिनाथका 4 ढोका राति 8 बजेसम्म खुल्ला रहनेछन्। विशेष पूजा भने बिहान 8:30 बजेदेखि मध्याह 12 बजेसम्म हुनेछ. गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र मखन महादेवसहित देशभरका शिवालयमा पनि भक्तजनको भिड लागेको छ. कञ्चनपुरमा बितेको 4 वर्षमा सवारी दुर्घटनाका कारण 154 जनाले ज्यान गुमाएका छन्।
5: जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष 2079-80 यता हालसम्म सवारी दुर्घटनामा परेर 154 जनाले ज्यान गुमाउनका साथै 1,784 जना घाइते भएका छन्। कञ्चनपुरमा आर्थिक वर्ष 2079-80 सवारी दुर्घटनाबाट 43 जनाको मृत्यु र 59 जना घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2080-81 32 जनाको मृत्यु र 74 घाइते भएका छन्। आर्थिक वर्ष 81-82 38 जनाको मृत्यु र 773 जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। गत वर्ष 82-83 कञ्चनपुरमा 564 वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर 41 जनाको मृत्यु र 878 जना घाइते भएको तथ्याङ्क छ।
3: इरानका रेभोल्युसनरी गार्ड्सका पूर्व कमान्डर मोसेन रेसाईलाई महत्त्वपूर्ण रणनैतिक जिम्मेवारी दिइएको छ। रेसाईले अमेरिका र इजरायलसँगको द्वन्द्वबारे हुने वार्ताको दिशामा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ। पूर्व अमेरिकी नौसेना क्याप्टेन केविन आर
2: I understand his perspective because if they were to control the Strait of Hormuz legally or illegally and were able to charge tolls going in and out, it would have a fantastic positive effect on their economy.
3: Namaskar, Mahendra.
6: Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दोलखा गौरीशंकर नौको रोलबालिङ क्षेत्रमा पर्ने यलुङ्ग्री हिमाल आरोहणका बेला करिब 10 महिनादेखि हिमपरीमा बेपत्ता भएका 5 जनाको शव भेटिएको छ। गएको कार्तिक सत्रमा यलुङ्ग्री हिमाल आरोहणका क्रममा बेपत्ता भएकाको शव फेला परेको दोलखा प्रहरीका सूचना अधिकारी सन्तोष कुमार खड्काले जानकारी दिनुभएको हो। स्थानीयले 5 शव देखिएको जानकारी दिएका थिए। आज ड्रीम डेस्टिनेसनले पठाएका हेलिकप्टरले 3 शव गुङ्गर भन्ने ठाउँमा ल्याएको र 2 शव लिन फेरि हेलिकप्टर घटनास्थल गएको खड्काको भनाइ छ। गएको कार्तिकमा नेपाली र विदेशी सहित 15 यलुङ्ग्री हिमाल गएका थिए। त्यो बेला हिमपहिरोमा परेका 8 सकुशल उद्धार गरिए पनि 7 बेपत्ता भएका थिए। त्यति बेला गौरीशंकर नौका पदम तामाङ र सोलखुम्बुका मेरे कार्कीको शव फेला परे पनि 5 शव भेटिएको थिएन। खोजीमा सहभागी ड्रीम डेस्टिनेसनको टोलीका अनुसार लगातार हिमपात भएपछि त्यति बेला खोजी कार्य स्थगित गरिएको थियो। हिमपहिरोमा इटलीका 2 सहित फ्रान्स जर्मनी र क्यानाडाका नागरिक बेपत्ता भएका थिए। विदेशी राजदूतहरूसँग छुट्टा छुट्टै नभेट्ने अडानबाट पछि हटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलोपटक भारतीय राजदूतसँग भेट्नु भएको छ। भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक्लै भेट गरेको भन्दै शाहको सचिवालयले तस्विर सार्वजनिक गरेको छ। उहाँहरूबीच नेपाल भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकारीका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो। प्रधानमन्त्री शाहले अझै चिनिया राजदूत चाङ माओमिङलाई पनि भेट दिँदै हुनुहुन्छ। भोलिदेखि नाइमा मोबिलिटी एक्सपो 2026 सुरु हुँदैछ। तयारीको अन्तिम दिन आज रहँदा विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार अहिलेसम्म स्टल निर्माणको 50-60% काम सकिएको छ। बेलकुटी मण्डपसँगै पुलिस क्लबको भूमिगत पार्किङमा पनि प्रयोगमा ल्याइने आयोजकले जनाएको छ। यसपटक एक्सपोमा 55 ब्रान्डका सवारी साधन राखिनेछन्। त्यसमध्ये करिब 40 नयाँ मोडल सार्वजनिक तथा लन्च हुने आयोजकको भनाइ छ। एक्सपोमा फुड कोर्ट र मनोरञ्जनका कार्यक्रम समेत हुनेछन्। नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय संघ सभाले 1 अवधिमा 1,20,07,000 बकेउता उठाएको छ।
4: शाखाले आर्थिक वर्ष 2082-83 771 ग्राहकबाट सोक बक्यौता उठाएको हो। प्राधिकरणको खादबारी वितरण केन्द्रका प्रमुख बाबुराम चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र 4,00,000 भन्दा बढी बक्यौता उठाएको छ। प्राधिकरणले सदरमुकाम खादबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो। विद्युत प्राधिकरण खादबारी वितरण केन्द्रले आर्थिक वर्ष 2081-82 66,74,000 बक्यौता उठाएको थियो। जिल्लामा 31,590 ग्राहक रहेका छन्। जिल्लामा उत्पादित 46 विद्युत मध्ये 6 मात्र खपत भएको छ। संखुवासभामा 80% भूभागमा विद्युत विस्तार भइसकेको छ। विद्युत सेवा भरपर्दो बनाउन तुमलिङटार र बानेश्वरमा 220 केवीको सबस्टेशन गत वर्षदेखि नै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ। जिल्लाको सिरिचोङ, मकालु, गोटखोला र सभा पोखरी गाउँपालिकाका केही वडामा विद्युत सेवा विस्तार हुन बाँकी छ।
3: विश्वकै सबभन्दा खोजी गरिएका कुख्यात अपराधी मध्येका आइरिस नागरिक ड्यानियल किनाहनलाई दुबईबाट डब्लिन पुर्याएर हिरासतमा राखिएको छ। उनलाई दुबईले आयरल्यान्डमा बुझाएको हो। कुख्यात आपराधिक सञ्जालका नायकी भनेर चिनेका किनाहनमाथि आपराधिक संगठनलाई निर्देशन दिएको अभियोग लागेको छ। किनाहनले भने आफूमाथिका सबै अभियोग अस्वीकार गर्दै आएका छन्। थप आइरिस टाइम्सका खोज पत्रकार कनर गालागरबाट
5: Daniel Kinahan is probably the biggest criminal export from Ireland in recent history. He is someone who allegedly is in charge of a criminal group which has a turnover of €1 billion annually, that has deep, deep connections to narco criminals in South America, to terrorist groups in the Middle East, including Hezbollah.
3: म्यानमारको सेना समर्थित सरकारले हिरासतमा रहेकी 81 पूर्व नेता आङ सान सुकीलाई रिहा गर्न अस्वीकार गरेको छ। पूर्ण तथा बिना शर्त रिहाईका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रसङ्घ आसियानले गरेको आह्वानलाई राष्ट्रपति मिन आङ हाइङले अस्वीकार गर्नुभएको हो। पूर्व सेना प्रमुख समेत रहेका राष्ट्रपति हाइङले म्यानमारका लागि आसियानका विशेष दूतको भूमिकामाथि समेत प्रश्न उठाउनु भएको छ। सन् 2021 सुकी नेतृत्वको निर्वाचित नागरिक सरकारबाट सत्ता कब्जा गरेपछि नेत्री सुकीमाथि क्षेत्रीय समूहका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ। सुकीको अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला म्यानमार सरकारले गत साता अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिलाई भेट गर्न अनुमति दिएको थियो। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

चाँटे भन्छन् ससुराली ज्वाई, घरमा मलाई चाँटे भन्छन् ससुराली ज्वाई, बुढेसकालमा ल्याइकी स्वास्नी रुन्छे क्वाई क्वाई, जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी, जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी, चोलो साडी भन्दा भन्दै गयो घरबारी, उकालीमा टेक्ने लौरो समाउनेमा बाङ्गो, जिन्दगीमा हुने भयो

पाइन्ट लाउन खोज्छे, साडी लाउने उमेरमा पाइन्ट लाउन खोज्छे, म बुढालाई छोड्छु भन्दै केटाहरू रोज्छे, चिलाउनेको हलो जुवा भक्युम्लाको सोइला, चिलाउनेको हलो जुवा भक्युम्लाको सोइला, आधी उमेर ढल्किसक्यो जान्छु भन्छे पहिला, हामी जस्तो

मरी जाने चोला हाम्रो छैन अजम्भरी, हातै लिउला जाले रुमाल सुनखानीमा सुन्छ, हातै लिउला जाले रुमाल सुनखानीमा सुन्छ, अर्कालाई बुझाउने मन आफै किन रुन्छ, माथिबाट

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वीरेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाब दिन र सच्याउन आज पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नुपर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कंग्रेस सांसद रेणुका काउचा
4: सरकारलाई सचेत गराउनु अपमान होइन तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीका करार मासिक तथा ज्यालादारी कर्मचारी धर्नामा उत्रिएका छन्। काठमाडौँ केन्द्रीय कार्यालयमा देशभरका प्राविधिक शिक्षाले तालिम केन्द्र तथा परिषदका 2000 बढी कर्मचारी आएका हुन्। करार मासिक तथा दैनिक जलाधारी श्रमिक केन्द्रीय सङ्घर्ष समितिले परिषद व्यवस्थापन समीक्षा 9 बुँदे मागपत्र पेश गरिएको जनाएको छ। समितिका सहसंयोजक इन्जिनियर युकेश गौतमले पूर्व घोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यालय खेरौमा आएको बताउनु भएको छ। समितिले परिषद व्यवस्थापनलाई 1 साउन 11 गते माग पूरा गर्न 24 घन्टे अल्टिमेटम समेत दिएको थियो। उनीहरूले सेवा सुविधा र सामाजिक सुरक्षाका विषयमा विवादमा परेको गुनासो गरेका छन्। आन्दोलनमा देशभरका 67 वटा आङ्गिक शिक्षालयमा कार्यरत कर्मचारीको सहभागिता छ। गएको एक दिनमा देशभर 41 वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 20 जना घाइते भएका छन्। यो अवधिमा सर्पदंशका 20, आगलागीका 9, पहिरोका 8 घटना भएका छन्। विपदका घटनामा सहायताका निम्ति 173 जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ। सर्पदंशका घटनामा 20 जना घाइते भएका छन्। गएको वैशाख 1 देखि 1 साउन 24 गतेसम्म हिजोसम्म देशभर 4,452 वटा विपदका घटना भएका छन्। ती घटनामा 205 जनाको मृत्यु भएको छ। ट्रमा सेन्टर सिराहाको लहान लैजान खोजेको विषय विरोधमा पूर्व पश्चिम राजमार्ग धनुषाको ढल्केवरका बासिन्दा सरकार विरुद्ध सडकमा उत्रेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
5: पूर्व पश्चिम राजमार्गमा अवस्थित धनुषाको मिथिला नगरपालिकाका बासिन्दा सडकमा उत्रेका छन्। मिथिला नगरपालिकाका बासिन्दाले नेपाल सरकारले षड्यन्त्रपूर्ण तरिकाले ढल्केबरको ट्रामा सेन्टर सिराहाको लहानमा निर्माण गर्न खोजेको आरोप लगाएर सडकमा उत्रेका हुन्। धनुषाको मिथिला नगरपालिका साथ स्थित ढल्केबरमा निर्माण प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयास भएको भन्दै स्थानीयवासी चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। ट्रमा सेन्टर पूर्व निर्धारित स्थानमै निर्माण गर्नुपर्ने माग गर्दै गठित संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाएको हो। माग पूरा नभए आन्दोलन थप सशक्त पार्ने स्थानीयहरूले चेतावनी दिएका छन्।
6: सत्ताकै आडमा जे है से मतलब ट्रमा सेन्टर चेन्ज गरेको विरोधको आन्दोलन है। हाम्रा सबै कागजी रूपमा सरकार लिखित क दे रहे सरकारकै बजेट संचालन गर्ने योजना छ। आफ्नो आइपुग दुताई टाजलब सिकाप मन्त्री सब बनिक बाले सरकारको चस्मामा घुमकर ट्रामा सेन्टर चेन्ज गरेको कोसिस ट्रामा सेन्टर अहिले ढल्केमा जब तक स्थापना नै हेतै तब तक जैसी आन्दोलन जारी रहतै।
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गएको बुधबार प्रतिनिधि सभाको बैठकमा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबरवासी आक्रोशित बनेका छन्। मिथिला नगरपालिका साथमा ट्रमा सेन्टर निर्माणका लागि सरकारले 20 करोड बजेट समेत विनियोजन गरिसकेको अवस्थामा अन्यत्र सार्ने कार्य गरेको आरोप मध्य प्रदेश सभा सदस्य एवं स्थानीय नेता हरिनारायण महतोको छ।
7: 1980 यो ढल्केबर ट्रमा सेन्टर निर्माण गर्नको निमित्त 20 करोड रुपियाँ विनियोजन नेपाल सरकारले समेत गरिसकेको अहिले राजनीतिक रूपले षड्यन्त्र गरेर मधेस प्रदेशको नाममा ट्रामा सेन्टर लहानमा बनाउने भनेर अहिले वर्तमान नेपाल सरकारको रणनीति भएको कारणले आज हामी यो चरणबद्ध आन्दोलनमा सहभागी।
3: भोजपुरको सदानन्द नगरपालिकाले 3 करोड रुपियाँमा प्रांगणिक कफी खेती विस्तार गरेको छ। गएको वर्ष कफी कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले 1,65,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो। किसानको लागत साझेदारी सहित परियोजनाको कुल आकार 2,89,00,000 रुपियाँ रहेको नगरपालिकाले जनाएको छ। नगर प्रमुख सुरेन्द्र कुमार उदास।
8: समृद्धिसँगै जोडिएको कुरा हो,
2: यसले रोजगारी पनि सिर्जना गर्छ र यसले आय आर्जन पनि बढाउँछ। कार्यक्रम मार्फत यदि हामीले भनेअनुसारको यदि सक्सेस भयो भने लगभग 1000 जना मान्छेले रोजगारी प्राप्त गर्न सक्छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
8: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: दोलखा गौरीशंकर नौको रोलवालिङ क्षेत्रमा पर्ने येलुङ्ग्री हिमाल आरोहणका बेला करिब 10 महिनादेखि हिमपहिरोमा बेपत्ता भएका 5 जनाको शव भेटिएको छ। गएको कार्तिक सत्रमा येलुङ्ग्री हिमाल आरोहणका क्रममा बेपत्ता भएकाहरूको शव फेला परेको दोलखा प्रहरीका सूचना अधिकारी सन्तोष कुमार खड्काले जानकारी दिनुभएको हो। स्थानीयले 5 शव देखिएको जानकारी दिएका थिए। आज ड्रिम डेस्टिनेसनले पठाएको हेलिकप्टरले 3 शव गुङ्गर भन्ने ठाउँमा लगाएको र 2 शव लिन फेरि हेलिकप्टर घटनास्थल गएको खड्काको भनाइ छ। गएको कार्तिकमा नेपाली र विदेशी सहित 15 येलुङ्ग्री हिमाल गएका थिए। त्यो बेला हिमपहिरोमा परेका 8 सकुशल उद्धार गरिए पनि 7 बेपत्ता भएका थिए। त्यति बेला गौरीशङ्कर नौका पदम तामाङ र सोलुखुम्बुका मेरी कार्कीको शव फेला परे पनि 5 शव भेटिएको थिएन। खोजीमा सहभागी ड्रिम डेस्टिनेसनको टोलीका अनुसार लगातार हिमपात भएपछि त्यति बेला खोजी कार्य स्थगित गरिएको थियो। हिमपहिरोमा इटलीका 2 सहित फ्रान्स, जर्मनी र क्यानाडाका नागरिक बेपत्ता भएका थिए। विदेशी राजदूतहरूसँग छुट्टा छुट्टै नभेट्ने अडानबाट पछि हटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलोपटक भारतीय राजदूतसँग भेट्नु भएको छ। भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक्लै भेट गरेको भन्दै शाहको सचिवालयले तस्विर सार्वजनिक गरेको छ। उहाँहरूबीच नेपाल भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका पृष्ठ तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो। प्रधानमन्त्री शाहले आज चिनिया राजदूत चाङ माओमिङलाई पनि भेट दिँदै हुनुहुन्छ। काठमाडौँमा 3 अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन प्रारम्भ भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज र नेवा पत्रकार राष्ट्रिय दबुले 3 सम्मेलन गरेका हुन्। सम्मेलनमा विभिन्न राजनैतिक दलका संघीय सांसद, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ तथा सार्क जर्नलिस्ट फोरमका प्रतिनिधिसहित 335 सहभागी छन्। सम्मेलनमा भारत, बङ्गलादेश लगायत मुलुकका 35 पत्रकार पनि सहभागी भएका छन्। सम्मेलनमा आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान, वनसँगको सम्बन्ध, सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता र निजी मिडियाको अवस्था, मातृभाषा पत्रकारिता जस्ता विषयमा छलफल हुनेछ। सम्मेलनमा 27 मुलुकका पत्रकार श्रव्य दृश्यका माध्यमबाट पनि सहभागी भएका छन्। औपचारिक उद्घाटन भइसकेको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग प्रयोग गर्न सर्वसाधारणले अझै कुर्नुपर्ने भएको छ।
4: सुरुङ मार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खोल्ने सड़क विभागले जनाएको छ। अहिले सुरुङ मार्ग आकस्मिक तथा आपतकालीन सवारी साधनका लागि मात्रै सञ्चालनमा छ। सर्वसाधारणका लागि खुल्ला गर्न अघि अन्तिम सुरक्षा परीक्षण भइरहेको सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। विशेष गरी सुरुङभित्र आगलागी वा अन्य आपतकालीन अवस्था आएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण भइरहेको उहाँले बताउनुभयो। ठूलो संख्यामा यात्रु सवार बसमा आगलागी भएमा कसरी उद्धार गर्ने भन्ने विषयलाई परीक्षणको मुख्य विषय बनाइएको छ। सुरुङ मार्गमा अहिले ब्यारिकेड र ड्रम राखिएका तस्विर सार्वजनिक भइरहे पनि ती सामग्री सुरक्षा परीक्षण र तयारीका लागि राखिएको विभागले जनाएको छ। अन्तिम सुरक्षा परीक्षण सकिएपछि सुरुङ मार्ग सबैका लागि खोलिने प्रवक्ता नेउपानेले बताउनुभयो। नागडुङ्गा सिस्नेखोला सुरुङ मार्ग साउनको 2 साता औपचारिक रूपमा उद्घाटन गरिएको थियो। 7 उद्घाटन भएको सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप कम हुने, यात्रा समय बचत हुने तथा सड़क यात्रा थप सुरक्षित हुने अपेक्षा गरिएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डका सदस्यले गाजाको युद्धविरामका लागि आफूहरूको प्रस्ताव एकमात्र विकल्प हो भनेका छन्। प्रस्तावलाई इजरायलले अस्वीकार गरिसकेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निशस्त्रीकरण भए मात्रै गाजाबाट सेना फिर्ता गर्ने बताउनु भएको छ। अमेरिकी कूटनीतिज्ञ माइकल रत्नेले ट्रम्पको चाल फेरि असफल भएको टिप्पणी गर्नुभएको छ।
5: This 15-point plan was announced to great fanfare. Once again, President Trump announced it as though it had already been implemented successfully. But it's sort of embarrassing for almost everybody involved in it now.
3: युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाले रुसी पक्षबाट लडाइँका लागि 50,000 सैनिक खटाउन सक्ने बताउनु भएको छ। जेलेन्स्कीले थप सहयोगका लागि दक्षिण कोरियासँग आग्रह पनि गर्नुभएको छ। जेलेन्स्कीका अनुसार सुरुमा 30,000 उत्तर कोरियाली सैनिक आउने भनिए पनि सङ्ख्या बढेको सूचना आएको उल्लेख गर्नुभएको छ। तर सूचनाको स्रोत उहाँले खुलाउनु भएको छैन। युक्रेनमा रुसले उत्तर कोरियाली क्षेपास्त्र प्रयोग गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ। र म्यानमारको सेना समर्थित सरकारले हिरासतमा रहेकी 81 वर्षीय पूर्व नेता आङ सान सुकीलाई रिहा गर्न अस्वीकार गरेको छ। पूर्ण तथा बिना शर्त रिहाईका लागि दक्षिण पूर्व एसियाली राष्ट्रसङ्घ एसियनले आग्रह गरेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो
1: सैन्य समुदायमा
0: बिलाइन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: सरकारले विराटनगर जुट मिल फेरि सञ्चालनका लागि अध्ययन गर्न विज्ञ सहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्रालयका सचिवहरूको बैठकले कार्यदल गठन गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठित कार्यदलले मिलका भौतिक संरचना, मेसिनरी, सम्पत्ति तथा दायित्वको अवस्था र यसअघि भएका अध्ययन र निर्णयहरूको समीक्षा गर्नेछ। कार्यदलले मिल सञ्चालनका सम्भावित विकल्प र आवश्यक रणनीति सहितको प्रतिवेदन एक महिनाभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्नेछ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीका करार मासिक तथा ज्यालादारी कर्मचारी धरनामा उत्रिएका छन्। काठमाडौँ केन्द्रीय कार्यालयमा मुलुकभरका प्राविधिक शिक्षालय, तालिम केन्द्र र परिषदका 2,000 बढी कर्मचारी आएका हुन्। करार मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले परिषद व्यवस्थापन समक्ष 9 बुधे मागपत्र पेश गरिएको जनाएको छ। समितिका सहसंयोजक इन्जिनियर युकेएस गौतमले पूर्व घोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यालय घेराउमा आएको बताउनु भएको छ। समितिले परिषद व्यवस्थापनलाई यही साउन 11 गते माग पूरा गर्न 24 घण्टे अल्टिमेटम समेत दिएको थियो। उनीहरूले सेवा सुविधा र सामाजिक सुरक्षाका विषयमा विभेदमा परेको गुनासो गरेका छन्। प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन आज पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नुपर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका काउचा,
4: सरकारलाई सचेत गराउनु अपमान होइन तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य मान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: पार्टी र मन्त्रीमण्डल भन्दा सचिवालयको घेरोमा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
4: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सोही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्, तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
3: गएको एक दिनमा मुलुकभर भएका गाड़ी दुर्घटनामा 5 जनाको मृत्यु हुँदा 127 जना घाइते भएका छन्।
5: प्रहरी प्रधान कार्यालयले लुम्बिनी र कोशी प्रदेशका सवारी दुर्घटनामा 2-2 जनाको ज्यान गएको जनाएको छ। घाइते हुनेमा सबभन्दा बढी मध्य प्रदेशका छन्। गएको एक दिनमा काठमाडौँ उपत्यकामा 27 र कोशी प्रदेशमा 20 जना घाइते भएका छन्। यस्तै चितवनमा 1 जनाको मृत्यु भएको छ। लुम्बिनीमा 14 जना घाइते भएका छन्। यो अवधिमा गण्डकी प्रदेश भने गाडी दुर्घटनामा कुनै हताहती नहुने प्रदेश भएको छ। कर्णालीमा 1 जना घाइते हुँदा सुदूरपश्चिममा 5 जना घाइते भएका छन्। गाडी दुर्घटनामा झापा, चितवन, दाङ र रूपन्देहीमा 5 जनाको मृत्यु भएको हो। यस्तै पाल्पामा जीप दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा पिकअप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। मुस्ताङ पिकअप जीप अनियन्त्रित भई सडकबाट 100 मिटर तल खसेर दुर्घटना हुँदा चालकसहित 10 जना घाइते भएका छन्। घाइतेमध्ये 1 जनाको अवस्था गम्भीर र 9 जनाको अवस्था मध्यम रहेको छ। घाइतेहरूको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको छ। अख्तियारले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको हो। नेकपाका संयोजक प्रचण्डले रोपाई सकिदा समेत मधेस लगायत मुलुकका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। अहिलेसम्मका खबर यही। नमस्कार।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: અન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: आम नागरिकको दैनिकी अस्तव्यस्त हुँदा समेत सरकारले कुनै काम नगरेको भन्दै सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नीता घतानीले समाजका हरेक वर्ग राज्यसँग निराश बनेको दावी गर्नुभएको छ। साथै उहाँले सिंहदरबारको नाम फेर्न रासोपा सांसद हरि ढकालले सार्वजनिक रूपमै राखेको प्रस्तावप्रति आपत्ति समेत जनाउनु भएको छ।
4: सुकुम्बासीहरू आफ्नो बासको चिन्तामा छन्, किसान मल र उत्पादनको उचित मूल्य नपाएर चिन्ता छन्, शिक्षक आफ्नो पेसागत भविष्यको चिन्तामा छन्, व्यापारी व्यापार चलाऊ कि बन्द गरौं भन्ने दोधारमा छन्, युवा रोजगार नपाएर विदेशी नै बाध्य छन्, बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारलाई खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दैछ तर सरकार बजार अनुगमन र मूल्य नियन्त्रण कहाँ छ, देशको एउटा वर्ग मात्र निराश छैन, आज राज्यसँग जोडिएका हरेक वर्ग कुनै न कुनै पीडामा छन्, जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले यति ढुक्क बनाएको छ, सुकुम्बासी सहकारी पीडित किसान शिक्षक दलित युवा र बिरामी आज सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौ। अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त होइन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्वै बटाउनलाई चलखेल पनि बन्द गरियोस्।
3: सत्तारूढ रासोपा सांसद लीमा अधिकारीले ग्यास अभावको निकास दिन नसकेको भन्दै सरकारको नियतमाथि समेत प्रश्न उठाउनु भएको छ। बिजुली चुलो वितरणका लागि सरकारलाई सुझाव दिँदै सांसद अधिकारीले बिजुलीमा भ्याट लगाइएको विषयमा आपत्ति जनाउनु भएको छ।
5: भान्सामा साँझ बिहान छाक तार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्य रातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभाइएको छ। यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ? यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन?
3: प्रतिनिधि सभाका सांसदहरूले संसदीय पोशाकको मर्यादा पालनाका लागि रूलिङको माग गरेका छन्। मन्त्रीहरूले नै पोशाकको मर्यादा उल्लंघन गरेको भन्दै एमाले सांसद लक्ष्मी प्रसाद पोखरेलले रूलिङको माग गर्नु भएको हो।
6: सन् 2021 को फेब्रुअरी 9 मा न्यूजील्याण्डको संसदमा रविरी बैतिती नामका सांसदले औपनिवेशिक पास हो भन्दै टाई लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रूलिङ मार्फत सभाबाट निष्कासन गरिएको थियो। सन् 2023 क्यानाडाको संसदमा पोसाक संहिता ड्रेस कोड लागू गर्न संसदीय रूलिङ भएको थियो। संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक वा औपचारिक पोसाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टी सर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्। संसदको लोगो कोट हाफ कोट ओभर कोट बाहेक टी सर्ट ज्याकेट सर्ट कुर्ता ब्लाउज सल आदिमा लगाउन रोक लगाइयोस्। संसदीय पोसाक सम्बन्धी अनुशासन कायम गर्न रूलिङको माग गर्दछु।
3: नेकपा एमालेका सांसद क्षितिज थेबेले जग्गा हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग गर्नु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थेबे,
7: नेपालको हाल जग्गा हदबन्दी सम्बन्धी व्यवस्था तराई तथा भित्री मधेसमा 10 बिघा, काठमाडौँ उपत्यकामा 25 रोपनी र काठमाडौँ उपत्यका बाहेक पहाडी क्षेत्रमा 75 रोपनी तोकिएको छ। तर ताप्लेजुङ जस्ता पहाडी तथा हिमाली जिल्लामा यो व्यवस्था व्यावहारिक देखिएको छैन। यहाँ 100 रोपनीमा फैलिएका परम्परागत खर्क तथा चरन क्षेत्रहरू छन्। हदबन्दीका कारण अहिले अंश बन्डा किताकार तथा जग्गा बिक्री किनबेचमा समेत ठूलो समस्या उत्पन्न भएको छ। अघिल्लो सरकारले जग्गाको वर्गीकरण गरेको छ, त्यसैले अब सबै क्षेत्रलाई एउटै मापदण्डमा राख्नुको सट्टा जग्गाको वर्गीकरण प्रकृति उत्पादन उपयोगिता स्थानीय भौगोलिक अवस्था र चलन चल्तीलाई आधार बनाएर हदबन्दी निर्धारण गर्न आवश्यक छ। ताप्लेजुङ लगायत पहाडी तथा हिमाली जिल्लाको वास्तविकता अध्ययन गरी जग्गा हदबन्दी सम्बन्धी व्यवस्था तत्काल प्रणालन गरियोस्। व्यावहारिक र वैज्ञानिक तौरबाट समस्या समाधान गरियोस्।
3: स्वास्थ्य सेवा विभागले करिब 2 महिनाको अवधिमा जापानी इन्सेफ्लाइटिसबाट मुलुकभर 9 जनाको मृत्यु भएको जनाएको छ। 55 दिनको अवधिमा 46 जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकामा 9 जनाको ज्यान गएको विभागले पुष्टि गरेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको जानकारी दिनुभएको छ। झापामा 3 तथा इलाम मोरङ र सुनसरीमा 1-1 जनाको मृत्यु भएको छ। यस्तै मध्य प्रदेशका 12 धनुषा महोत्तरी पर्सा रौतहट र सप्तरी गरी 11 जना बिरामी परेका छन्। धनुषा र रौतहटमा एक एकजनाको मृत्यु भएको छ। यसै गरी दाङमा एकजनाको मृत्यु भएको छ। मृत्यु भएका र संक्रमित मध्ये अधिकांश खोप नलगाएका छन्। पेरूले युक्रेन विरूद्धको युद्धमा आफ्ना नागरिकहरूको मृत्यु भएको स्वीकार गरेको छ। पेरूको विदेश मन्त्रालयका अनुसार रुसको पक्षमा लड्दा 11 पेरुलियन नागरिकको मृत्यु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेको बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहता
4: ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने काम यथावत नै रहेको छ। ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ। त्यसको संरचना दीर्घकालीन रूपमा निर्माण हुनेछ, तर नयाँ संरचना निर्माण सम्पन्न हुने समय लाग्दछ। त्यस अवधिसम्म दुर्घटनामा घाइतेले उपचारका लागि टाढा जानुपर्ने अवस्था नरहोस् भनेर लाहानमा उपलब्ध पूर्वाधारको उपयोग गरी तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउन गर्न खोजिएको हो। यो ढल्केबरको कुनै विकल्प होइन, नागरिकहरूलाई तत्काल उपचार दिन अन्तरिम र व्यावहारिक व्यवस्था हो।
3: सरकारको नीति नै आवश्यकता अनुसार मुलुकका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उहाँको भनाइ छ। मन्त्री मेहताले ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन र उपलब्ध पूर्वाधारबाट सेवा दिने वातावरण बनाउन सबै पक्षसँग अनुरोध गर्न सहयोगको लागि आग्रह गर्नुभएको छ।
4: एउटा ठाउँमा स्वस्थ संरचना निर्माण भइरहँदा अर्को ठाउँमा सेवा विस्तार गर्नु विरोधाभास होइन। यस विषयलाई क्षेत्रगत प्रतिस्पर्धा वा विवादका रूपमा होइन, नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य सेवाको विस्तारका रूपमा बुझ्न म आग्रह गर्दछु। हाम्रो उद्देश्य एउटै हो, दुर्घटनामा परेका नागरिकहरूको समयमै उपचार पाउन् र उपचारका लागि काठमाडौँ धाउनु पर्ने बाध्यता नहोस्। यस विषयमा अनावश्यक विरोध वा आन्दोलन नगर्न, निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन र तत्काल उपलब्ध पूर्वाधारबाट नागरिकलाई सेवा दिन सबै जनप्रतिनिधि तथा सम्बन्धित पक्षहरूलाई सहयोग गर्न म अनुरोध गर्दछु।
3: यसैबीच धनुषाको ढल्केबरका बासिन्दा सरकार विरूद्ध सड़कमा उत्रिएका छन्। ढल्केबरमा बनाउने भनिएको ट्रमा सेन्टर सिराहाको लहान लैजान खोजिएको विरोधमा पूर्व पश्चिम राजमार्गमा विरोध गरिएको छ। जनकपुरबाट लक्ष्मण यादव।
5: पूर्व पश्चिम राजमार्गमा अवस्थित धनुषाको मिथिला नगरपालिकाका बासिन्दा सड़कमा उत्रेका छन्। मिथिला नगरपालिकाका बासिन्दाले नेपाल सरकारले षड्यन्त्रपूर्ण तरिकाले ढल्केबरको ट्रमा सेन्टर सिराहाको लहानमा निर्माण गर्न खोजेको आरोप लगाएर सड़कमा उत्रेका हुन्। धनुषाको मिथिला नगरपालिका साथ स्थित ढल्केबरमा निर्माण प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयास भएको भन्दै स्थानीयवासी चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। ट्रमा सेन्टर पूर्व निर्धारित स्थानमै निर्माण गर्नुपर्ने माग गर्दै गठित संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाएको हो। माग पूरा नभए आन्दोलन थप सशक्त पार्ने स्थानीयहरूले चेतावनी दिएका छन्।
6: सत्ताको आडमा जे है से मतलब ट्रमा सेन्टर जे चेन्ज गरेको ओके विरोधको आन्दोलन है। ई हाम्रा सबके कागजी रूपमा सरकार लिखित गरेर ददै रहे। ओ सरकारको बजेट सँग हामी सब संचालन गर्ने
5: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गएको बुधबार प्रतिनिधि सभाको बैठकमा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबरवासी आक्रोशित बनेका छन्। मिथिला नगरपालिका साथमा ट्रमा सेन्टर निर्माणका लागि सरकारले 20 करोड बजेट समेत विनियोजन गरिसकेको अवस्थामा अन्यत्र सार्ने कार्य गरेको आरोप मध्य प्रदेश सभा सदस्य एवं स्थानीय नेता हरिनारायण महतोको छ।
7: 1980 यो ढल्केबर ट्रमा सेन्टर निर्माण गर्नको निमित्त 20 करोड रुपियाँ विनियोजन नेपाल सरकारले समेत गरिसकेको अवस्थाहरू थियो। अहिले राजनीतिक रूपले षड्यन्त्र गरेर मध्य प्रदेशको नाममा ट्रमा सेन्टर लहानमा बनाउने भनेर अहिले वर्तमान नेपाल सरकारको रणनीति भएको कारणले आज हामी यो चरणबद्ध आन्दोलनमा सहभागी भएका छौँ।
5: ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्न 4 बिघा 3 धुर जग्गा ट्रमा सेन्टरको नाममा नामसारी समेत भइसकेको छ। ट्रमा सेन्टर अन्तै निर्माण गर्न लागेको विरोधमा नेपाली काङ्ग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले पनि प्रतिनिधि सभामै खडा भएर विरोध जनाउनु भएको छ।
3: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाले रूसी पक्षबाट लडाईका लागि 50,000 सैनिक खटाउन सक्ने बताउनु भएको छ। जेलेन्स्कीले थप सहयोगका लागि दक्षिण कोरियासँग आग्रह पनि गर्नुभएको छ। जेलेन्स्कीका अनुसार शुरूमा 30,000 उत्तर कोरियाली सैनिक आउने भनिए पनि संख्या बढेको सूचना आएको उल्लेख गर्नुभएको छ, तर सूचनाको स्रोत उहाँले खुलाउनु भएको छैन। युक्रेनमा रूसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डका सदस्यले गाजाको युद्धविरामका लागि आफूहरूको प्रस्ताव एकमात्र विकल्प हो भनेका छन्। प्रस्तावलाई इजरायलले अस्वीकार गरिसकेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास पूर्ण रूपमा निशस्त्रीकरण भए मात्रै गाजाबाट सेना फिर्ता गर्ने बताउनु भएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णयमाथि रोक लगाएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश मार्फत रोक लगाएको हो। स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय रोक्न माग राखेर रवि खनाल समेतले रिट दायर गर्नुभएको थियो। स्काउटको राष्ट्रिय परिषद तथा प्रदेश परिषदका विभिन्न पदमा चार वर्षका लागि निर्वाचित भएकाले बीचमै हटाउन नमिल्ने दावी रिट निवेदकको थियो। सरकारले गएको साउन 5 गते स्काउट पदाधिकारीलाई पदमुक्त गरेको थियो। पदमुक्त गर्नुअघि सुनवाईको मौका समेत नदिइएको दावी रिट निवेदकहरूको छ। सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशबारे छलफलका लागि आउँदो भदौ 3 गते दुवै पक्षलाई डाकेको छ। यो प्रकरणमा सरकारसँग लिखित जवाब समेत मागिएको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीको पटक पटकको दुर्व्यवहारबाट विचलित नभएका सुस्ताका नागरिक पछिल्लो पटक नारायणी नदिने धार परिवर्तन गरेर सुस्ता गाउँ जोखिममा परेपछि आफ्नो बस्ती आफै जोगाउन खसिएका छन्। योपल्ट उनीहरूको अभियानमा नेपाली सेना र सशस्त्र प्रहरीले समेत साथ दिएको छ। बुटोलबाट छवि पाण्डे।
1: सुस्तावासी नेपाली सेना र सशस्त्र प्रहरीले सुस्ता जोगाउन अस्थायी तटबन्ध निर्माणको कामलाई तीव्रता दिएका छन्। सुस्ताका स्थानीय आदम हुसेन अहिले सबैको प्रयासले सुस्ता जोगिने आशा पलाएको रविन्द्र जयसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भए पनि भारतीय पक्षको अवरोधका कारण अस्थायी तटबन्धको काम मात्रै भएको छ। तर पनि सुस्तावासी नेपाली भूमि जोगाउन भारतीय पक्षको चेतावनीको समेत कुनै प्रवाह नगरी बाँध बनाउन जुटिरहेका छन्। प्रवक्ता जयसवालका अनुसार सुस्तावासी गोली खान तयार छन्, लड्न पनि तयार छन्, तर भारतको हेपा प्रवृत्ति सहर कुनै पनि अवस्थामा बस्दैनन्।
2: हाम्रो देश नेपालमै बस्न पाए, नेपालमै बाँच्न पाए, ठुलो कुरा हाम्रो भूमि जोगाउँछ। हाम्रो त्यही हो, गोली खान पनि खान्छन्, हान्न जे पनि गोली पनि हान्छ।
1: तर सुस्तामा सोचे जस्तो अवस्था भने छैन। भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई धम्की दिँदै आएको छ। सुस्ता गाउँपालिका वडा नम्बर 4 अध्यक्ष नीलबहादुर गुरुङले भारतले बन्दुकले सुस्ता कब्जा गर्न नसकेपछि नारायणी नदीको वारी ठोकर र बाँध बनाएर पानी सुस्तातर्फ धकेल्ने प्रयास अनुरूप सुस्तामा बाढी पसाल्ने योजना बनाएको दावी गर्नुभयो।
3: कस्तो हो नि यो पानीको धार सुस्तातिर लागेको भएर जमिनहरू काट्दैछ, त्यो हिसाबले सुस्तालाई यसरी छेडेर हट्टाहरूलाई नदीमा पार्ने खतरा छ। अब यस्तो छ, इन्डियाले खोजेको त्यही हो। अब इन्डियाले कुनै पनि हालमा अब त्यसरी बन्दुकको धोकमा जबरजस्ती लिन सक्दैन। उनीहरूले के गर्छ, बाँधहरू यता बाँध्छ, पानी आएर सिधै यता ठोकिन्छ, त्यसपछि पानी ठोकेपछि पानी सत्य उता फल्दो रहेछ।
1: स्थानीय मुन्ना खाका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक पटक धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटकको हस्तक्षेपको कारण त्यहाँ विवाद दोहोरिने गरेको छ।
0: औपचारिक रूपमा उद्घाटन भइसकेको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग प्रयोग गर्न सर्वसाधारणले अझै कुर्नुपर्ने भएको छ।
4: सुरुङ मार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खोल्ने सड़क विभागले जनाएको छ। अहिले सुरुङ मार्ग आकस्मिक तथा आपतकालीन सवारी साधनका लागि मात्रै सञ्चालनमा छ। सर्वसाधारणका लागि खुल्ला गर्न अघि अन्तिम सुरक्षा परीक्षण भइरहेको सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। विशेष गरी सुरुङभित्र आगलागी वा अन्य आपतकालीन अवस्था आएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण भइरहेको उहाँले बताउनुभयो। ठूलो संख्यामा यात्रु सवार बसमा आगलागी भएमा कसरी उद्धार गर्ने भन्ने विषयलाई परीक्षणको मुख्य विषय बनाइएको छ। सुरुङ मार्गमा अहिले ब्यारिकेड र ड्रम राखिएका तस्विर सार्वजनिक भइरहे पनि ती सामग्री सुरक्षा परीक्षण र तयारीका लागि राखिएको विभागले जनाएको छ। अन्तिम सुरक्षा परीक्षण सकिएपछि सुरुङ मार्ग सबैका लागि खोलिने प्रवक्ता नेउपानेले बताउनुभयो। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग साउनको दोस्रो साता औपचारिक रूपमा उद्घाटन गरिएको थियो। 7 वर्षपछि उद्घाटन भएको सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप कम हुने, यात्रा समय बचत हुने तथा सड़क यात्रा थप सुरक्षित हुने अपेक्षा गरिएको छ।
0: रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा एकजनाको ज्यान गएको छ। आज बिहान 11 बजे आमा छोदिङमो 3 मान चेटमा सेनाको पोस्टभित्र विस्फोट हुँदा स्थानीय सुनाम घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अनिल थापाले जानकारी दिनुभएको छ। थापाका अनुसार लाङटाङ भोटिकुसी हाइड्रो पावरका लागि प्रयोग हुने केही विस्फोटक पदार्थ डिस्पोज गर्न सेनाको पोस्टमा लगिएको थियो, त्यही क्रममा विस्फोट भएको हो। घटनामा 6 जना घाइते भएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: परराष्ट्र मन्त्री शिशिर खनालले सुगौली सन्धि र सन् 1950 भारतसँग भएका सन्धिको दस्तावेजबारे अझै अस्पष्टता रहेको बताउनु भएको छ। कांग्रेस सांसद निष्कल राईले दस्तावेजबारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ।
4: हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
3: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकोमा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ।
5: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छन् भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु।
3: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
4: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्र राष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ।
3: आम नागरिकको दैनिकी अस्तव्यस्त हुँदा समेत सरकारले कुनै काम नगरेको भन्दै सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नीता घतानीले समाजका हरेक वर्ग राज्यसँग निराश बनेको दावी गर्नुभएको छ। साथै उहाँले सिंहदरबारको नाम फेर्न रासोपा सांसद हरि ढकालले सार्वजनिक रूपमै राखेको प्रस्तावप्रति आपत्ति समेत जनाउनु भएको छ।
6: सुकुम्बासीहरू आफ्नो बासको चिन्तामा छन्, किसान मल र उत्पादनको उचित मूल्य नपाएर चिन्ता छन्, शिक्षक आफ्नो पेसागत भविष्यको चिन्तामा छन्, व्यापारी व्यापार चलाऊ कि बन्द गरौं भन्ने दोधारमा छन्, युवा रोजगार नपाएर विदेशी बाध्य छन्, बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारलाई खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दैछ तर सरकार बजार अनुगमन र मूल्य नियन्त्रण कहाँ छ, देशको एउटा वर्ग मात्र निराश छैन, आज राज्यसँग जोडिएका हरेक वर्ग कुनै न कुनै पीडामा छन्, जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले यति ढुक्क बनाएको छ, सुकुम्बासी सहकारी पीडित किसान शिक्षक दलित युवा र बिरामी आज सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौ। अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व बटाउनलाई चलखेल पनि बन्द गरियो।
3: सत्तारूढ रासोपा सांसद लीमा अधिकारीले ग्यास अभावको निकास दिन नसकेको भन्दै सरकारको नियतमाथि समेत प्रश्न उठाउनु भएको छ। बिजुली चुलो वितरणका लागि सरकारलाई सुझाव दिँदै सांसद अधिकारीले बिजुलीमा भ्याट लगाइएको विषयमा आपत्ति जनाउनु भएको छ।
7: भान्सामा साँझ बिहान छाक तार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्य रातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभिएको छ। यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ? यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन।
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन आज पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नुपर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका खाउचा
8: सरकारलाई सचेत गराउनु अपमान होइन, तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकार को खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: पार्टी र मन्त्रीमण्डलभन्दा सचिवालयको घेरोमा सीमित नहुन भन्दै सांसद कौचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
8: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाव वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाब दिनुहोस्, अभिव्यक्ति सच्चाउनुहोस्। तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
3: अर्थ मन्त्रालयले पैसा दिएपछि मात्रै दुग्ध विकास संस्थानबाट किसानले पाउनुपर्ने भुक्तानी घटेको भन्ने काँग्रेस सभापति गगन थापाको दावीमाथि रासोपा सांसद सुशान्त वैदिकले तथ्य खोज्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद वैदिक,
2: प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रेसका सभापति श्री गगन थापाज्यूले भन्नुभएको रहेछ, डिडिसीको 72 करोडको बक्यौता 35 करोडमा झर्यो भनेको कमाएर होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको हो। यो कुरामा कतिको के कति सत्यता छ, नेपाल सरकारलाई प्रष्ट पारिदिन आग्रह गर्दछु।
3: प्रधानमन्त्री बालेन्द्र शाहले आफू सत्तामा आएपछि डिडिसीले किसानलाई दिनुपर्ने बक्यौता 72 करोडबाट 35 करोडमा झारेको दावी गर्नुभएको थियो। थापाले भने डिडिसीले कमाएको नभएर अर्थ मन्त्रालयले रकम दिएको दावी गर्नुभएको थियो। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहता,
9: ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने काम यथावत नै रहेको छ। ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ। त्यसको संरचना दीर्घकालीन रूपमा निर्माण हुनेछ, तर नयाँ संरचना निर्माण सम्पन्न हुने समय लाग्दछ। त्यस अवधिसम्म दुर्घटनामा घाइतेले उपचारका लागि टाढा जानुपर्ने अवस्था नरहोस् भनेर लाहानमा उपलब्ध पूर्वाधारको उपयोग गरी तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउन गर्न खोजिएको हो। यो ढल्केबरको कुनै विकल्प होइन, नागरिकहरूलाई तत्काल उपचार दिन अन्तरिम र व्यावहारिक व्यवस्था हो।
3: सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णयमाथि रोक लगाएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश मार्फत रोक लगाएको हो। स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय रोक्न माग राखेर रवि खनाल समेतले रिट दायर गर्नुभएको थियो। अब खबर फटाफट।
10: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान, सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने। चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा, निकुञ्जले शुल्क लिन नियमावली नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क स्थगित, प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने। हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम राप्तीघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने, 50 जना बटुक अध्ययनरत विद्यालयले 40 जनालाई आवासीय सुविधा दिँदै।
3: बेलायती रक्षा मन्त्रालयले नौसेनाका ड्रोनमा जडान गरिएका क्यामेरा चीनको एउटा प्रणालीसँग जोडिएको रिपोर्टबारे प्रतिक्रिया दिएको छ। ती क्यामेरा चिनिया प्रणालीसँग जोडिए पनि कुनै पनि संवेदनशील डेटा प्रभावित नभएको दावी गरेको छ। थप जुलियट ड्वायरबाट,
11: According to the Daily Telegraph, cameras on the Navy's K3 Scout surveillance drone were found to be sending so-called heartbeat communications to a device in the country. The MOD says a routine cyber vulnerability assessment had identified an issue affecting a Kraken unmanned surface vessel subsystem, but it went on to say a thorough investigation found no evidence of MOD data or systems being accessed, compromised, or transmitted externally. The Royal Navy has bought 20 of the K3s as part of its drone project, Operation Beehive. In a statement, Kraken Technology Group said it was aware that some third-party cameras had a small number of components originating from outside the UK. It went on to say that after a full audit by both Kraken and the Royal Navy, we are confident no sensitive information has ever been shared outside of intended channels and any potential vulnerabilities have been identified and closed.
1: BFBS Gorkha Radio.

0: सीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा भारत र चीनका राजदूतसँग पहिलो पटक एक्लै एक्लै भेटवार्ता, अर्थबारे विज्ञ भन्छन्।
1: जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
0: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
2: तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिन पर्यो कि तलब लिन पर्यो।
0: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रुसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नस्क्याम्स्क सहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 मारिएको बताएका छन्। अन्य 40 घाइते भएका छन्। युक्रेनको सेनाले उक्त सहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रुसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रुसले रातभरिमा 450 बढी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रुसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन सुरु गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य मागमध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, उनीहरूको माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमितताबारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलन पछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था USGSका अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गभर्नरले क्विदो सहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न सहरमा समेत महसुस गरिएको थियो। मेडेलिन सहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधाभन्दा बढी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कडा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबलभन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। र चिनिया अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1,000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्लै एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौँ।
1: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है, तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो।
4: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो कता
1: लुज? ग्राउन्ड लुज भन्यो रियलाइजेसन, हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राखिदिएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता यस्ता कुराहरू चाहिँ जुन आयो नि, ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गऱ्यौँ कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नु भयो कि भन्ने पनि देखिन्छ, त्यसरी यसलाई अर्थ लगाउन सक्छौँ हामीले।
4: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कुटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए, त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने?
1: त्यसरी पनि बुझौँ र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौँ हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो, तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ
4: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको, यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको, त्यसरी पनि हेर्न सकिँदैन र?
1: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो, तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन, त्यो हामी गर्नै हुँदैन, त्यो त त्यो झन् आत्मघाती हुन्छ। तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौँ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला, उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त।
4: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपाल स्थित कुटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरोकार रहन्छ नेपालप्रति, उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्यलकै सिर्जना गरेका थियो भन्ने यहाँको बुझाइ?
1: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको।
4: भनेपछि प्रधानमन्त्रीले कुटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए?
1: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो, किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन्, उनीहरू आश्वस्त हुन चाहन्छन्। त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो यो चाहिँ राम्रो हो, तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अन्य अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ।
0: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै। अर्को विषय, राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्। सुनौ एक रिपोर्ट। कानुन मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्ययी हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
2: त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
0: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानुन मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको एउटा नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी विरुद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
2: कयोदेवी यमी विरुद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
5: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्नको औचित्य संसदले खोज्नु पर्दछ।
0: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
6: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानुन क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमताभित्र हुनुपर्छ कि पर्दैन।
0: आजको बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इन्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काङ्ग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बिबिसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: राँची सहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईँहरूसँगै छौँ भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सिजिएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सिबिआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો
3: विशेष अदालतले पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग भ्रष्टाचार मुद्दामा 15 लाख रुपियाँ धरौटी मागेको छ। आज सुनवाईपछि न्यायाधीश नारायण प्रसाद पौडेल, दिलरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले काँग्रेसका नेता समेत रहेका कार्कीलाई 15 लाख धरौटीमा छाड्न आदेश गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचारको दावीसहित कार्की सहितका प्रतिवादी विरूद्ध 3.65 करोड बढी रूपियाँ बेगो दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दाको बयान र थुनछेक प्रयोजनका लागि कार्की विशेष अदालतमा हाजिर हुनुभएको थियो। पाकिस्तानको ब्रड पिक हिमालमा हिम पहिरोमा परि निधन भएका थप 3 जना नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत भोलि साँझ 4:45 काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि पूर्वबहादुर गुरुङ युक्तको शव 21 साउनमा नेपालमा ल्याएर अन्तिम संस्कार गरिएको छ। दुर्घटनास्थलबाट 1 जना नेपाली, 1 जना पाकिस्तानी र 1 अमेरिकी आरोही गरी 3 जनाको शव फिर्ता ल्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपालका ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ। उद्योगी व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने भन्दै अर्थमन्त्रीले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्नुभएको हो। बैठकमा सूर्य नेपाल, एनसेल आजियाटा, गोर्खा ब्रुवरी, हिमालय एयरलाइन्स, होङसी शिवम सिमेन्ट, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल लगायत ठूला कम्पनीका प्रतिनिधि सहभागी थिए। सरकारको प्राथमिकता कर संकलन बढाउनु मात्र नभएको उहाँले बताउनुभयो। अर्थमन्त्रीले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। बैठकमा सरकारले शुरू गरेका सुधारहरू व्यवहारमा कतिको प्रभावकारी देखिएका छन् भन्नेबारे उद्योगीको धारणा मागिएको थियो। त्यस्तै व्यवसाय विस्तारका मुख्य अवरोध कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानूनी व्यवस्था र सरकारी प्रक्रियामा गर्नुपर्ने सुधारबारे पनि अर्थमन्त्री वाग्ले सुझाव माग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डका सदस्यले गाजाको युद्धविरामका लागि आफूहरूको प्रस्ताव एकमात्र विकल्प हो भनेका छन्। प्रस्तावलाई इजरायलले अस्वीकार गरिसकेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास पूर्ण रूपमा निशस्त्रीकरण भए मात्रै गाजाबाट सेना फिर्ता गर्ने बताउनु भएको छ। अमेरिकी कूटनीतिज्ञ माइकल रत्नेले ट्रम्पको चाल फेरि असफल भएको टिप्पणी गर्नुभएको छ।
4: was announced to great fanfare. Once again, President Trump announced it as though it had already been implemented successfully. But it's sort of embarrassing for almost everybody involved in it now.
3: युरोप र एसियासँगै उत्तर र मध्य अमेरिकी फुटबल संघहरूले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र अध्यक्ष जियानी इन्फान्टिनोले छल गरेर विश्वास तोडेको गम्भीर आरोप लगाएका छन्। उनीहरूले खुल्लापत्र जारी गर्दै फिफा र इन्फान्टिनोले विश्वासघात गरेको आरोप लगाएका हुन्। थप Nigel Elotivata.
5: The letter signed by the presidents of UEFA, the AFC and CONCACAF says the recent controversy over Infantino's proposal to sell off stakes in FIFA competitions to private investors centered on the integrity of the game and the integrity of those elected to lead it. The plan was quickly ditched after UEFA threatened to boycott the World Cup and other tournaments. But today's letter reflects the anger many still feel towards Infantino. It claims there is a fundamental breach of trust with the very institutions FIFA exists to serve. Former FIFA Vice President Jim Boyce believes Infantino can't just focus on remaining in power.
6: He can win the battle. If it goes to a vote, I'm not sure there's someone of a right caliber to oppose him at the moment, but I think he probably would win enough votes to retain his presidency for another 4 years. Now, the problem is you can win a battle, but you don't win the war. The World Cup, without the European teams playing in it, it just won't work.
5: Infantino still retains the support of South America, Africa, and Mexico within CONCACAF, and has apologized for his plan. But with UEFA believed to be leading discussions to organize rival tournaments to UEFA's, that doesn't appear to have headed off the threat of a civil war at the top of the sport.
3: Nigel Edgerly. सुनसरीको कप्तानगंजमा यही साउन 10 गते भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङबीच सहमति भएको हो। सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री शिशिर खनालले सुगौली सन्धि र सन्धि 1950 पछि भारतसँग भएका सन्धिको दस्तावेजबारे अझै अस्पष्टता रहेको बताउनु भएको छ। कांग्रेस सांसद निष्कल राईले दस्तावेजबारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ।
4: हामीसँग 1816 को सन्धि र 1950 सँग सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
3: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकामा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ।
5: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु।
3: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
4: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्रराष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ।
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन अझै पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नुपर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका काउचा
6: र सरकारलाई सचेत गराउनु अपमान होइन, तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: पार्टी र मन्त्रीमण्डल भन्दा सचिवालयको घेरामा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
6: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाव वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सोही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्, तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
3: अब खबर फटाफट।
7: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान, सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने। चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा, निकुञ्जले शुल्क लिन नियमावलीले नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्याराउन सक्ने भएकाले हालका लागि शुल्क स्थगित, प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने। हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम राप्तीघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने, 50 बटुक अध्ययनरत विद्यालयले 40 आवासीय सुविधा दिँदै। झापामा गएको वर्ष 51 किलोमिटर सड़क कालोपत्र, 6 चुलुङ्गे पुल समेत संरचनाका लागि 1,05,45,00,000 रुपियाँ खर्च। लमजुङको मर्साङ्दी गाउँपालिकाका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै घाटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ, सेलो लगायतका सांस्कृतिक गतिविधिमा पनि पर्यटकको रुचि। दाङको घुराही स्वप्न होजियारी उद्योगमा स्थानीय महिलाको आकर्षण, स्याउ सुन्तला गाजर लगायत धागोका 56 प्रकारका सामग्री बनाउँदै उद्योगमा 15 जना भन्दा बढी श्रमिकलाई रोजगारी। र पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पति शास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता।
3: यो PFBS गोर्खा रेडियो हो।

0: के गर्छ
1: लाग्पा खेले फेरि बच्चादेखि कुकुर बिरालो जस्तो झगडा लगेर भित्र अन्त तँ चाहिँ के भएको
2: आउँदिन
0: आउँदिन आफै जा
2: साच्चै के आउँदैनस्

0: FBS Gorkha Radio.
1: Gorkha Radio.
2: Sanya Samudaya ma.
0: Relying buddy.
2: On air.
0: App ma.
2: Ani smart speaker ma bhanhos.
3: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
2: Gorkha Radio.
4: आम नागरिकको दैनिकी अस्त व्यस्त हुँदा समेत सरकारले कुनै काम नगरेको भन्दै सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्।
5: आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नीता घतानीले समाजका हरेक वर्ग राज्यसँग निराश बनेको दावी गर्नुभएको छ। साथै उहाँले सिंहदरबारको नाम फेर्न रासोपा सांसद हरि ढकालले सार्वजनिक रूपमै राखेको प्रस्ताव प्रति आपत्ति समेत जनाउनु भएको छ।
6: सुकुम्बासीहरू आफ्नो बासको चिन्तामा छन्, किसान मल र उत्पादनको उचित मूल्य नपाएर चिन्ता छन्, शिक्षक आफ्नो पेसागत भविष्यको चिन्तामा छन्, व्यापारी व्यापार चलाऊ कि बन्द गरौं भन्ने दोधारमा छन्, युवा रोजगार नपाएर विदेशीमा बाध्य छन्, बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारलाई खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दैछ तर सरकार बजार अनुगमन र मूल्य नियन्त्रण कहाँ छ, देशको एउटा वर्ग मात्र निराश छैन, आज राज्यसँग जोडिएका हरेक वर्ग कुनै न कुनै पीडामा छन्, जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले यति ढुक्क बनाएको छ। सुकुम्बासी सहकारी पीडित किसान शिक्षक दलित युवा र बिरामी आज सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौ। अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त होइन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व बटाउनलाई चलखेल पनि बन्द गरियोस्।
5: सत्तारूढ रासोपा सांसद लीमा अधिकारीले ग्यास अभावको निकास दिन नसकेको भन्दै सरकारको नियतमाथि समेत प्रश्न उठाउनु भएको छ। बिजुली चुलो वितरणका लागि सरकारलाई सुझाव दिँदै सांसद अधिकारीले बिजुलीमा भ्याट लगाइएको विषयमा आपत्ति जनाउनु भएको छ।
7: भान्सामा साँझ बिहान छाक तार्न धोधो परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्य रातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिले भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभाइएको छ। यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ? यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन।
4: भारतीय सीमा सुरक्षा बल एसएसबीको पटक पटकको दुर्व्यवहारबाट विचलित नभएका सुस्ताका नागरिक पछिल्लो पटक नारायणी नदीले धार परिवर्तन गरेर सुस्ता गाउँ जोखिममा पारेपछि आफ्नो बस्ती आफै जोगाउन कसिएका छन्। यसपटक उनीहरूले अभियानमा नेपाली सेना र सशस्त्र प्रहरी समेतको साथ पाएको छ। पुटोलबाट सबै पाण्डेको रिपोर्ट।
8: सुस्तावासी नेपाली सेना र सशस्त्र प्रहरीले सुस्ता जोगाउन अस्थायी तटबन्ध निर्माणको कामलाई तीव्रता दिएका छन्। सुस्ताका स्थानीय आदम हुसेन अहिले सबैको प्रयासले सुस्ता जोगिने आशा पलाएको बताउनुभयो।
9: बाँध बाँधेको छ, पानी पनि कम भयो, आफै जनता लागे, सबै साथ दिइरहेको, एकजुट छ सबैको ध्यान लाग्दैन, जनता त्यहाँ टाइट छ।
8: सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भए पनि भारतीय पक्षको अवरोधका कारण अस्थायी तटबन्धको काम भएको छ। तर पनि सुस्तावासी नेपाली भूमि जोगाउन भारतीय पक्षको चेतावनीको समेत कुनै प्रवाह नगरी बाँध बनाउन जुटिरहेका छन्। प्रवक्ता जयसवालका अनुसार सुस्तावासी गोली खान तयार छन्, लड्न पनि तयार छन्, तर भारतको हेपा प्रवृत्ति सहर कुनै पनि अवस्थामा बस्दैनन्।
10: हाम्रो देश नेपालमै बस्न पाए, नेपालमै बाँच्न पाए ठुलो कुरा, हाम्रो भूमि जोगाउँछ, हाम्रो त्यही हो।
8: तर सुस्तामा सोचे जस्तो अवस्था भने छैन। भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई धम्की दिँदै आएको छ। सुस्ता गाउँपालिका वडा नम्बर 4 अध्यक्ष निलबहादुर गुरुङले भारतले बन्दुकले सुस्ता कब्जा गर्न नसकेपछि नारायणी नदीको वारी ठोकर र बाँध बनाएर पानी सुस्तातर्फ धकेल्ने प्रयास अनुरूप सुस्तामा बाढी पसाल्ने योजना बनाएको दावी गर्नुभयो।
11: कस्तो अनि यो पानीको धार उता सुस्तातिर लागेको भएर जमिनहरू काट्दैछ, त्यो हिसाबले सुस्तालाई यसरी छेडेर हट्टाहरूलाई नदीमा पार्ने खतरा छ। अब यस्तो छ, इन्डियाले खोजेको त्यही हो। अब इन्डियाले कुनै पनि हालमा अब त्यसरी बन्दुकको ढोकमा जबरजस्ती लिन सक्दैन, उनीहरूले के गर्छ, बाँधहरू यता बाँध्छ, पानी आएर सिधै यता ठोकिन्छ, त्यहाँ पानी ठोकेपछि पानी सत्य उता फल्दो रहेछ।
8: स्थानीय मुन्ना खाका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक पटक धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटकको हस्तक्षेपको कारण त्यहाँ विवाद दोहोरिने गरेको छ।
4: सुनसरीको कप्तानगंजमा यही साउन 10 गते भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरुङ बीच सहमति भएको हो। सहमति अनुसार मेहतालाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। सहमतिमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानून बमोजिम कार्यवाही अघि बढाउने उल्लेख छ। यस्तै देवानगंज तीनमा मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयमा छानबिन तत्काल शुरू गर्ने सहमति पनि भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS कुलकर्म रेडियो हो।

0: Radio.
1: Sainya samudayamaa.
2: Relayan bhari.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bandhos.
3: Play BFBS.
2: You BFBS Gorkha Radio ho.
3: Radio.
1: Gorkha Radio.
4: भारतीय सीमा सुरक्षा बल एसएसपीको पटक पटकको दुर्व्यवहारबाट विचलित नभएका सुस्ताका नागरिक पछिल्लो पटक नारायणी नदीले धार परिवर्तन गरेर सुस्ता गाउँ जोखिममा परेपछि आफ्नो बस्ती आफै जोगाउन कसिएका छन्। यसपटक उनीहरूको अभियानमा नेपाली सेना र सशस्त्र प्रहरी समेत साथ दिएको छ। बुटवलबाट छवि भण्डे।
5: सुस्तावासी नेपाली सेना र सशस्त्र प्रहरीले सुस्ता जोगाउन अस्थायी तटबन्ध निर्माणको कामलाई तीव्रता दिएका छन्। सुस्ताका स्थानीय आदम हुसेन अहिले सबैको प्रयासले सुस्ता जोगिने आशा पलाएको बताउनुभयो।
6: बाँध बाँधेको छन्, पानी पनि कम भयो, आफै जनता लागे, सबै साथ दिइरहेको, एकजुट पुगेछ सबैको ध्यान, लाग्दैन जनता त्यहाँ टाइट छ।
5: सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भए पनि भारतीय पक्षको अवरोधका कारण अस्थायी तटबन्धको काममा भएको छ। तर पनि सुस्तावासी नेपाली भूमि जोगाउन भारतीय पक्षको चेतावनीको समेत कुनै प्रवाह नगरी बाँध बनाउन जुटिरहेका छन्। प्रवक्ता जयसवालका अनुसार सुस्तावासी गोली खान तयार छन्, लड्न पनि तयार छन्, तर भारतको हेपा प्रवृत्ति सहर कुनै पनि अवस्थामा बस्दैनन्।
7: हाम्रो देश नेपाल, नेपालमै बस्न पाए, नेपालमै बाँच्न पाए, ठुलो कुरा, हाम्रो भूमि जोगाउँछ, हाम्रो त्यही हो। गोली खान
5: तर सुस्तामा सोचे जस्तो अवस्था भने छैन। भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई धम्की दिँदै आएको छ। सुस्ता गाउँपालिका वडा नम्बर 4 का अध्यक्ष नीलबहादुर गुरुङले भारतले बन्दुक सुस्ता कब्जा गर्न नसकेपछि नारायणी नदीको वारी ठोकर र बाँध बनाएर पानी सुस्तातर्फ धकेल्ने प्रयास अनुरूप सुस्तामा बाढी पसाल्ने योजना बनाएको दावी गर्नुभयो।
8: कस्तो हो नि, यो पानीको धार उता सुस्तातिर लागेको भएर जमिनहरू काट्दैछ, त्यो हिसाबले सुस्तालाई यसरी छेडेर हट्टाहरूलाई नदीमा पार्ने खतरा छ। अब यस्तो छ, इन्डियाले खोजेको त्यही हो। अब इन्डियाले कुनै पनि हालमा अब त्यसरी बन्दुकको धोकमा जबरजस्ती लिन सक्दैन। उनीहरूले के गर्छ, बाँधहरू यता बाँध्छ, पानी आएर सिधै यता ठोकिन्छ, त्यसपछि पानी ठोकिएपछि पानी सत्य उता फल्दो रहेछ।
5: स्थानीय मुन्ना खाका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक पटक धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटकको हस्तक्षेपको कारण त्यहाँ विवाद दोहोरिने गरेको छ।
4: बेलायती रक्षा मन्त्रालयले नौसेनाका ड्रोनमा जडान गरिएका क्यामेरा चीनको एउटा प्रणालीसँग जोडिएको रिपोर्टबारे प्रतिक्रिया दिएका छ। ती क्यामेरा चिनिया प्रणालीसँग जोडिए पनि कुनै पनि संवेदनशील डेटा प्रभावित नभएको दावी गरेको छ। थप जुलियट डारबाट।
9: According to the Daily Telegraph, cameras on the Navy's K-3 Scout surveillance drone were found to be sending so-called heartbeat communications to a device in the country. The MOD says a routine cyber vulnerability assessment had identified an issue affecting a Kraken unmanned surface vessel subsystem, but it went on to say a thorough investigation found no evidence of MOD data or systems being accessed, compromised, or transmitted externally. The Royal Navy has bought 20 of the K-3s as part of its drone project, Operation Beehive. In a statement, Kraken Technology Group said it was aware that some third-party cameras had a small number of components originating from outside the UK. It went on to say that after a full audit by both Kraken and the Royal Navy, we are confident no sensitive information has ever been shared outside of intended channels and any potential vulnerabilities have been identified and closed.
4: युरोप र एसियासँगै उत्तर र मध्य अमेरिकी फुटबल संघहरूले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र अध्यक्ष जियानी इन्फान्टिनोले छलफल गरेर विश्वास तोडेको गम्भीर आरोप लगाएका छन्। उनीहरूले खुला पत्र जारी गर्दै फिफा र इन्फान्टिनोले विश्वासघात गरेको आरोप लगाएका हुन्। थप नाइजल एडरलीबाट।
10: The letter signed by the presidents of UEFA, the AFC and CONCACAF says the recent controversy over Infantino's proposal to sell off stakes in FIFA competitions to private investors centered on the integrity of the game and the integrity of those elected to lead it. The plan was quickly ditched after UEFA threatened to boycott the World Cup and other tournaments. But today's letter reflects the anger many still feel towards Infantino. It claims there is a fundamental breach of trust with the very institutions FIFA exists to serve. Former FIFA Vice President Jim Boyce believes Infantino can't just focus on remaining in power.
11: He can win the battle. If it goes to a vote, I'm not sure there's someone of a right caliber to oppose him at the moment, but I think he probably would win enough votes to retain his presidency for another 4 years. Now, the problem is you can win a battle, but you don't win the war. The World Cup, without the European teams playing in it, it just won't work.
10: Infantino still retains the support of South America, Africa, and...
2: Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: परराष्ट्र मन्त्री शिशिर खनालले सुगौली सन्धि र सन् 1950 पछि भारतसँग भएका सन्धिको दस्तावेजबारे अझै अस्पष्टता रहेको बताउनु भएको छ। काँग्रेस सांसद निष्कल राईले दस्तावेजबारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ।
4: हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
3: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकामा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ।
5: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छन् भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु।
3: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
4: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्र राष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ।
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन अझै पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नुपर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै काँग्रेस सांसद रेणुका काउचा
6: र सरकारलाई सचेत गराउनु अपमान होइन, तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: पार्टी र मन्त्रीमण्डल भन्दा सचिवालयको घेरामा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
6: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सोही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्। तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
3: अब खबर फटाफट।
7: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान। सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने। चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा। निकुञ्जले शुल्क लिन नियमावली नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क स्थगित। प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने। हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम रात्तिघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने। 50 बटुक अध्ययनरत विद्यालयले 40 आवासीय सुविधा दिँदै। झापामा गएको वर्ष 51 किलोमिटर सडक कालोपत्र, 6 झोलुङ्गे पुल समेत संरचनाका लागि 1,05,45,00,000 रुपियाँ खर्च। लमजुङको मर्साङदी गाउँपालिकाका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै घाटु सोरठी कृष्णचरित्र बालन झ्याउरे तामाङ सेलो लगायतका सांस्कृतिक गतिविधिमा पनि पर्यटकको रुचि। दाङको घुराही स्वप्न होजियारी उद्योगमा स्थानीय महिलाको आकर्षण। स्याउ सुन्तला गाजर लगायत धागोका 56 प्रकारका सामग्री बनाउँदै उद्योगमा 15 भन्दा बढी श्रमिकलाई रोजगारी। र पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पति शास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: आम नागरिकको दैनिकी अस्त व्यस्त हुँदा समेत सरकारले कुनै काम नगरेको भन्दै सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्।
4: आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद नीता घतानीले समाजका हरेक वर्ग राज्यसँग निराश बनेको दावी गर्नुभएको छ। साथै उहाँले सिंहदरबारको नाम फेर्न रासोपा सांसद हरि ढकालले सार्वजनिक रूपमै राखेको प्रस्तावप्रति आपत्ति समेत जनाउनु भएको छ।
5: सुकुम्बासीहरू आफ्नो बासको चिन्तामा छन्, किसान मल र उत्पादनको उचित मूल्य नपाएर चिन्ता छन्, शिक्षक आफ्नो पेसागत भविष्यको चिन्तामा छन्, व्यापारी व्यापार चलाउ कि बन्द गरौं भन्ने दोधारमा छन्, युवा रोजगार नपाएर विदेश जान बाध्य छन्, बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारलाई खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दैछ तर सरकार बजार अनुगमन र मूल्य नियन्त्रण कहाँ छ, देशको एउटा वर्ग मात्र निराश छैन, आज राज्यसँग जोडिएका हरेक वर्ग कुनै न कुनै पीडामा छन्, जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले यति ढुक्क बनाएको छ। सुकुम्बासी, सहकारी पीडित, किसान, शिक्षक, दलित, युवा र बिरामी आज सबैको एउटै प्रश्न छ, सरकार हामीलाई कहिले देख्छौ। अन्त्यमा, सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त होइन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व बटाउनलाई चलखेल पनि बन्द गरियोस्।
4: सत्तारूढ रासोपा सांसद लीमा अधिकारीले ग्यास अभावको निकास दिन नसकेको भन्दै सरकारको नियतमाथि समेत प्रश्न उठाउनु भएको छ। बिजुली चुलो वितरणका लागि सरकारलाई सुझाव दिँदै सांसद अधिकारीले बिजुलीमा भ्याट लगाइएको विषयमा आपत्ति जनाउनु भएको छ।
6: भान्सामा साँझ बिहान छाक तार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्य रातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभाइएको छ। यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ? यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन?
3: भारतीय सीमा सुरक्षा बल एसएसबीको पटक पटकको दुर्व्यवहारबाट विचलित नभएका सुस्ताका नागरिक पछिल्लो पटक नारायणी नदीले धार परिवर्तन गरेर सुस्ता गाउँ जोखिममा पारेपछि आफ्नो बस्ती आफै जोगाउन कसिएका छन्। यसपटक उनीहरूले अभियानमा नेपाली सेना र सशस्त्र प्रहरी समेतको साथ पाएको छ। पुटोलबाट सबै पाण्डेको रिपोर्ट।
7: सुस्तावासी नेपाली सेना र सशस्त्र प्रहरीले सुस्ता जोगाउन अस्थायी तटबन्ध निर्माणको कामलाई तीव्रता दिएका छन्। सुस्ताका स्थानीय आदम हुसेन अहिले सबैको प्रयासले सुस्ता जोगिने आशा पलाएको बताउनुभयो।
8: पानी पनि कम भयो, आफै जनता लागे, सबै साथ दिइरहेको, एकजुट पुगेछ सबैको ध्यान, लाग्दैन जनता त्यहाँ टाइट।
7: सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भए पनि भारतीय पक्षको अवरोधका कारण अस्थायी तटबन्धको काम मात्रै भएको छ। तर पनि सुस्तावासी नेपाली भूमि जोगाउन भारतीय पक्षको चेतावनीको समेत कुनै प्रवाह नगरी बाँध बनाउन जुटिरहेका छन्। प्रवक्ता जयसवालका अनुसार सुस्तावासी गोली खान तयार छन्, लड्न पनि तयार छन्, तर भारतको हेपा प्रवृत्ति सहर कुनै पनि अवस्थामा बस्दैनन्।
9: हाम्रो देश नेपाल, नेपालमै बस्न पाए, नेपालमै बाँच्न पाए ठुलो कुरा, हाम्रो भूमि जोगाउँछ, हाम्रो त्यही हो। गोली खान पनि
7: तर सुस्तामा सोचे जस्तो अवस्था भने छैन। भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई धम्की दिँदै आएको छ। सुस्ता गाउँपालिका वडा नम्बर 4 अध्यक्ष निलबहादुर गुरुङले भारतले बन्दुक सुस्ता कब्जा गर्न नसकेपछि नारायणी नदीको वारी ठोकर र बाँध बनाएर पानी सुस्तातर्फ धकेल्ने प्रयास अनुरूप सुस्तामा बाढी पसाल्ने योजना बनाएको दावी गर्नुभयो।
10: कस्तो हो नि यो पानीको धार उता सुस्तातिर लागेको भएर जमिनहरू काट्दैछ, त्यो हिसाबले सुस्तालाई यसरी छेडेर हट्टाहरूलाई नदीमा पार्ने खतरा छ। अब यस्तो छ, इन्डियाले खोजेको त्यही हो। अब इन्डियाले कुनै पनि हालमा अब त्यसरी बन्दुकको ढोकमा जबरजस्ती लिन सक्दैन, उनीहरूले के गर्छ, बाँधहरू यता बाँध्छ, पानी आएर सिधै यता ठोकिन्छ, त्यसपछि पानी ठोकिएपछि पानी सत्य उता फल्दो रहेछ।
7: स्थानीय मुन्ना खाका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक पटक धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक पटकको हस्तक्षेपको कारण त्यहाँ विवाद दोहोरिने गरेको छ।
3: सुनसरीको कप्तानगंजमा यही साउन 10 गते भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 गते सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरुङ बीच सहमति भएको हो। सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। सहमतिमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानून बमोजिम तत्कारवाही अघि बढाउने उल्लेख छ। यस्तै देवानगंज तीनमा मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयमा छानबिन तत्काल शुरू गर्ने सहमति पनि भएको छ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री शिशिर खनालले सुगौली सन्धि र सन् 1950 पछि भारतसँग भएका सन्धिको दस्तावेजबारे अझै अस्पष्टता रहेको बताउनु भएको छ। कांग्रेस सांसद निष्कल राईले दस्तावेजबारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ।
4: हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
3: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकामा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ।
5: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु।
3: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
4: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्र राष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ।
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन अझै पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नुपर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका काउचा
6: र सरकारलाई सचेत गराउनु अपमान होइन, तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: पार्टी र मन्त्रीमण्डल भन्दा सचिवालयको घेरामा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
6: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाव वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दामाथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्। तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
3: अब खबर फटाफट।
7: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान, सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने। चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा, निकुञ्जले शुल्क लिन नियमावली नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क स्थगित, प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने। हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम रात्तिघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने, 50 बटुक अध्ययनरत विद्यालयले 40 आवासीय सुविधा दिँदै। झापामा गएको वर्ष 51 सड़क कालो पत्र, 6 झोलुङ्गे पुल समेत संरचनाका लागि 1,05,45,00,000 रुपियाँ खर्च। लमजुङको मर्साङदी गाउँपालिकाका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै घाटु, सोरठी, कृष्ण चरित्र, बालन, झ्याउरे, तामाङ, सेलो लगायतका सांस्कृतिक गतिविधिमा पनि पर्यटकको रुचि। दाङको घुराही स्वप्न होजियारी उद्योगमा स्थानीय महिलाको आकर्षण, स्याउ सुन्तला गाजर लगायत धागोका 56 प्रकारका सामग्री बनाउँदै उद्योगमा 15 जनाभन्दा बढी श्रमिकलाई रोजगारी र पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणी शास्त्र तथा वनस्पति शास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री शिशिर खनालले सुगौली सन्धि र सन् 1950 पछि भारतसँग भएका सन्धिको दस्तावेजबारे अझै अस्पष्टता रहेको बताउनु भएको छ। कांग्रेस सांसद निष्कल राईले दस्तावेजबारे सोधेको प्रश्नको उत्तरमा मन्त्री खनालले सरकारसँग भएका कागज पत्रको खोजी भइरहेको जानकारी दिनुभएको छ।
4: हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
3: सांसद राईले नेपालले द्विपक्षीय र बहुपक्षीय गरी 655 सम्झौता गरेकामा समीक्षा नभएका 600 सम्झौताको पुनरावलोकन तथा परिमार्जन कहिले हुन्छ भनेर सोध्नु भएको छ।
5: ती पुराना सन्धि सम्झौता कहिलेसम्म पुनरावलोकन परिमार्जन तथा नवीकरण गरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न यहाँ समक्ष राख्न चाहन्छु।
3: जवाफमा मन्त्री खनालले पुनरावलोकनका लागि सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
4: सन्धि सम्झौताहरूको पुनरावलोकन नेपाल सरकारले आवश्यकता अनुसार सम्बन्धित मित्र राष्ट्र र संस्थाहरूसँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राख्दै उपयुक्त समयमा गर्न नेपाल सरकार प्रतिबद्ध छ।
3: प्रतिनिधि सभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिन र सच्याउन अझै पनि माग गरेका छन्। हालै प्रधानमन्त्रीले एक्लै लड्नु पर्ने भनेर फेसबुकमा लेखेको विषयमा पनि उनीहरूले प्रश्न उठाएका छन्। आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रेणुका काउचा,
6: सरकारलाई सचेत गराउनु अपमान होइन, तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नु पर्ने बाध्यता किन आयो? कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्य मान्यता संविधान संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।
3: पार्टी र मन्त्रीमण्डल भन्दा सचिवालयको घेरामा सीमित नहुन भन्दै सांसद काउचाले आम नागरिक र सदन समक्ष माफी माग्न समेत प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको छ।
6: आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ? अर्थमन्त्री र प्रधानमन्त्री बीचको नोकझोकको अवस्था के हो? प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाव वा धम्की दिएका प्रश्नहरू किन उठिरहेका छन्? संविधान भन्दा माथि सचिवालयका सदस्य हुन सक्दैन। सत्ता पक्षका केही माननीय सदस्यले पनि सरकारको कार्यशैली प्रति चिन्ता व्यक्त गर्नुभएको सुनियो। लामो समय विवेकलाई मौन राखेर बस्नुभएका माननीय सदस्यहरूले ढिलो भए पनि सत्यका पक्षमा आवाज उठाउनु भएको छ भने म त्यसलाई सम्मान गर्छु। सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धन राख्नु होइन, सरकारलाई सही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यू, तपाईँलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुहोस्, संसदलाई सम्बोधन गर्नुहोस्, प्रतिपक्षसँग संवाद गर्नुहोस्, आलोचनालाई शत्रुता होइन सुधारको अवसर बनाउनुहोस् र सीमा सम्बन्धी तपाईँको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा सदनलाई स्पष्ट जवाफ दिनुहोस्, अभिव्यक्ति सच्याउनुहोस्। तपाईँको अन्तर्मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नु।
3: अब खबर फटाफट।
7: नयाँ दिल्लीमा स्वदेशी विद्यार्थीलाई दूतावास चिनाउन अभियान, सहभागी विद्यार्थी नेपाल भारत विद्यार्थी दूत सञ्जालमा सहभागी हुन पाउने, सहभागिताका लागि मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत हुनुपर्ने। चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्ती र कसरा गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा, निकुञ्जले शुल्क लिन नियमावली नदिएको र ट्रस्ट मार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क स्थगित, प्रजनन केन्द्रमा दैनिक 400 पर्यटक आउने। हेटौँडा 10 गोरक्षेश्वर दिव्यधाम रात्तिघाट संस्कृत वेद विद्यालयको पुस्तकालय अब प्राचीन धर्मग्रन्थ संकलनको केन्द्र बन्ने, 50 बटुक अध्ययनरत विद्यालयले 40 आवासीय सुविधा दिँदै। झापामा गएको वर्ष 51 सड़क कालो पत्र, 6 झुलुङ्गे पुल समेत संरचनाका लागि 1,05,45,00,000 रुपियाँ खर्च। लमजुङको मर्साङदी गाउँपालिकाका प्राकृतिक तथा धार्मिक स्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै घाटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ, सेलो लगायतका सांस्कृतिक गतिविधिमा पनि पर्यटकको रुचि। दाङको घुराही स्वप्न होजियारी उद्योगमा स्थानीय महिलाको आकर्षण, स्याउ सुन्तला गाजर लगायत धागोका 56 प्रकारका सामग्री बनाउँदै उद्योगमा 15 जनाभन्दा बढी श्रमिकलाई रोजगारी। र पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पति शास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परि 110 भन्दा बढीको मृत्यु भएपछि त्यहाँ राष्ट्रिय विपद घोषणा गरिएको छ। राजधानी बोगोटाबाट करिब 250 माइलको दूरीमा 7.4 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का छिमेकी मुलुक इक्वेडरमा समेत महसुस गरिएको थियो। बोगोटाका पत्रकार रिचर्ड बाको।
4: This is one of the most impoverished regions of Colombia. Not a lot of communication. I believe that San Jose del Palmar is out of communication right now. It's a hilly area, quite jungle, and indeed just very little in the way of infrastructure. These are desperate places that have really, really suffered the worst.
3: प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सो प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै आज दुईवटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बिहान 11 बजे सार्वजनिक लेखा समितिको बैठक र विकास आर्थिक मामला तथा सुशासन समितिको बैठक बस्नेछ। अर्थमन्त्री डाक्टर सोडी मुवागलेले नेपालका ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ।
5: उद्योगी व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने भन्दै अर्थमन्त्रीले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्नुभएको हो। बैठकमा सूर्य नेपाल, एनसेल आजियाटा, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङसी शिवम सिमेन्ट, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल लगायत ठूला कम्पनीका प्रतिनिधि सहभागी थिए। सरकारको प्राथमिकता कर संकलन बढाउनु मात्र नभएको उहाँले बताउनुभयो। अर्थमन्त्रीले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। बैठकमा सरकारले शुरू गरेका सुधारहरू व्यवहारमा कतिको प्रभावकारी देखिएका छन् भन्नेबारे उद्योगीको धारणा मागिएको थियो। त्यस्तै व्यवसाय विस्तारका मुख्य अवरोध कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानूनी व्यवस्था र सरकारी प्रक्रियामा गर्नुपर्ने सुधारबारे पनि अर्थमन्त्री वाग्लेले सुझाव माग्नु भएको छ। आउँदा 6 महिनाभित्र सरकारले गर्नुपर्ने 5 महत्वपूर्ण निर्णयबारे समेत अर्थमन्त्रीले ठूला करदातासँग स्पष्ट धारणा माग्नु भएको छ।
3: इंग्ल्याण्डको 70% भन्दा बढी भूभाग खडेरीको चपेटामा परेको छ। पूर्वी मिडल्यान्ड्स, केन्ट, ससेक्स र ह्याम्पसायर खडेरीको अवस्थामा पुगेका हुन्। स्वतन्त्र राष्ट्रिय गर्मी जोखिम आयोगकी एमा हार्वर्ड बोइडले जाडोयामा अत्याधिक वर्षा भए तापनि किन बेलायतको ठूलो हिस्सामा पानी आपूर्तिमा चरम दबाव देखिएको छ भन्नेबारे व्याख्या गर्नुभएको छ।
6: As our temperatures increase and we start using more water, I think across the country seeing spikes of up to 30% as we take more baths, more showers, use water in our garden, fill our paddling pools, try and keep our farmland watered as well. This means that the amount of water we're using well outstrips the supply.
3: पाकिस्तानको ब्रोड पिकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका 3 नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा, किलु ग्यालु शेर्पा र नेमा शेर्पाको शवको तारा एयरवेज उडान मार्फत अपरान्ह 5:15 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुर्घटनामा निधन भएका पूर बहादुर गुरूङ युक्तको शव यही साउन 21 गते नेपाल ल्याइसकिएको छ। सोही हिम पहिरोमा ज्यान गुमाउनुभएका विश्वविख्यात कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्साईको शव साउन 17 गते फेला परेको थियो। अन्तिम संस्कारका लागि उहाँको शवलाई भने बेलायत लगिएको छ। विशेष अदालत काठमाडौँले पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व अर्थमन्त्री कार्कीलाई 15 लाख दरोटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो। नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुन चेक बानका लागि अदालतमा हाजिर गराइएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दावी गर्दै नेता कार्की सहितका प्रतिवादी विरूद्ध 3,62,5,22,160 र बी गोदावी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। काँग्रेसले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न आपूर्ति